0: महाचार महापहार
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार
2: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
0: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
3: हो सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ
4: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
3: आज 2083 साल असोज 23 गते शुक्रबार अक्टोबर 9 तारीक सन् 2026 नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको चतुर्दशी तिथि आज विश्व हुलाक दिवस
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
3: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण भएसँगै यातायात सहज बन्दै चाडपर्वमा हवाई भाड़ा यथावत राख्ने सहमति चाडपर्व लक्ष्य सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आजबाटै खुल्दै
4: हिमालयन री इन्सुरेन्स ठगी र सम्पत्ति शुद्धिकरण प्रकरणमा भट्ट गोल्छा सिलवाल सहित 20 जना विरूद्ध मुद्दा दायर कांग्रेसमा नयाँ नेतृत्वका लागि आज मतदान हुने 7,000 बढ़ीले मतदानमा सहभागी हुँदै एमाले थाई समिति बैठक आज पनि बस्दै
3: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो विपन्नले निशुल्क उपचार प्राप्त गर्नको लागि बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक
4: एलनिनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी युक्रेनमा यात्रुवाहक बसमा आक्रमण हुँदा 33 जनाको मृत्यु इथोपियामा आक्रमणको चेतावनी
3: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो भारत 138 स्थानमा यथावत आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरको शुरूमा क्षतिग्रस्त भएका राजमार्गहरू पुनर्सञ्चालन भएपछि अब चाडपर्व सहज हुने प्रसंग
4: भोटेकोशी त्रिशुली हिमबाड़ी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन् आउने लागेका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्धस्तरमा मरम्मतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आउन थालेका हुन् असोज 8 देखि 11 गतेसम्मको देशव्यापी वर्षाले देशका बाँकी भूभागमा थप क्षति पुर्याएको थियो बाढ़ी पहिरो र सड़क कटानका कारण सड़क सञ्जाल अवरूद्ध बनेपछि आवजावत र खाद्यान्न ढुवानीमा समेत असर परेको थियो सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यूपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइरहेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको समेत जानकारी दिनुभएको छ उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्तिपथ अरणीको राजमार्ग त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन् त्यस्तै गरी भोटेकोशी त्रिशुली हिमबाढ़ीकै कारण ठप्प रहेको गल्छी देवपेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ हिमबाड़ीले रसुवा नुवाकोट धादिङ चितौन लगायतका जिल्लामा सड़क पूर्वाधारमा क्षति पुर्याएको थियो हिमबाड़ीले भोटेकोशी त्रिशुली करिडोरका मुख्य सड़क तथा पुलहरू समेत बगाएको थियो हिमबाड़ीले मुख्य पासाङ लामु राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक राजमार्गका मार्गका रूपमा काठमाडौँ टोखा छहरे गटखार पुल आप्रन्जा र लचाङ समरथली पाटी खर्क हुँदै बोक कालिका स्थान धुन्चे सड़क खण्ड मरमत गरी चार चक्के साना सवारी साधनका लागि समेत बाटो खुला गरिएको छ हिमबाड़ीले बगाएको गल्छी भेत्रावती खण्डमा नयाँ ट्रयाक खोलिएको र रसुवालाई पुनः सड़क सञ्जालसँग जोड्ने काम भइरहेको समेत बताइएको छ यस खण्डमा बेलीब्रिज राख्ने काम भइरहेको छ त्यसै गरी नारायणगढ़ मोगलिन सड़क खण्डमा पहिरो सफा गरेर यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ असोज दोस्रो साता रोशी खोलाको बाढ़ीले क्षति पुर्याएको बीपी राजमा मार्गका विभिन्न ठाउँमा पनि अस्थायी डाइभर्सन र वैकल्पिक ट्र्याक निर्माण गरी बाटो सञ्चालनमा ल्याउने काम अगाडि बढ़ेको छ। कालीगण्डकी करिडोर अन्तर्गत नवलप्रासी पूर्वको बौद्धिकाली गाउँपालिका तीन जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगर क्षेत्रमा सड़क खुलाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको समेत सड़क विभागले जनाएको हो।
6: कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानबाट शुरू हुने भएको छ। हिजो मतदान गर्ने तालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएका कारण आजको लागि सारिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान 7 बजेदेखि अपरान्ह 3 बजेसम्म मतदान हुनेछ। यसअघि हिजो बिहान 7 बजेदेखि मतदान हुने भनिएको थियो। मतपत्र छपाईमा भएको ढिलाइले 10 बजे त्यसपछि 1 बजे र त्यसपछि 2 बजेबाट मतदान हुने भनिएको थियो। अपरान्ह 4 बजे मात्र मतपत्र छपाई भएर आएको थियो। साँझ मतदान शुरू गर्दा सुरक्षा लगायतका चुनौती हुने देखिएपछि आज बिहानका लागि मतदान सारिएको हो। कांग्रेसले यसपटक विधान संशोधन गरेर ठूलो केन्द्रीय समितिको व्यवस्था गरेको छ। उम्मेद्वारको सूची पनि ठूलो भएका कारण मतपत्र छपाईमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ। मतदान ढिलाइ हुनुमा राजनैतिक व्यवस्थापन गर्न जोड़िएका नेताहरूका लागि सहज बनाउन गरिएको सभापति गगन थापाले बताउनु भएको छ। यसैबीच पूर्व प्रधानमन्त्री मातहतमा पूर्व राष्ट्रपति आउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित एमालेको पार्टी राजनीतिमा प्रवेश गर्नुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको हो। मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा करिब 7 वर्ष बहाल हुनुभएको भण्डारीले वरियतामा एमालेको पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पछिको वरियता रोज्नु भएको हो। दलको आबद्धता त्यागेर राष्ट्रपति उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने या नपाउने भन्ने बारेमा विवाद भइरहेको छ। तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनु हुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि पनि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति भएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यही विषय उठेको थियो।
4: यसैबीच नेकपा एमालेको थाई कमिटी बैठक आज पनि बस्दैछ। हिजोको बैठकमा 4 वटा एजेण्डामा छलफल भएको थियो। हिजोको बैठकमा वरिष्ठ नेता विद्या भण्डारीलाई शपथ ग्रहण गराइएको थियो भने आज अन्य एजेण्डामाथि छलफल हुने नेताहरूले बताएका छन्। दशैंको अग्रिम टिकट खुल्न अघि नै काठमाडौँको नयाँ बस पार्कमा यात्रुको लाइन लागेको छ। सरकारले दशैंमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूरहरूबीच यही असोज 20 गते विभागमा बसेको बैठकले असोज 23 अर्थात आजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने हिजो रातिदेखि नै टिकट लिनका लागि लाइनमा बसेका छन्। नयाँ बस पार्क संचालनमा आएसँगै लोसे बहुउद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लले हिजो रातिदेखि नै टिकट लिनका लागि यात्रुहरू लाइनमा बसेको जानकारी दिनुभएको छ। आजदेखि अग्रिम टिकट खुला हुनेछ। यता चाडपर्वको समयमा हवाई टिकटको भाड़ा बढ़ेको गुनासो आएपछि सरकारले आन्तरिक हवाई भाड़ा घटाउन पहल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत अधिक उत्तममा भाड़ा दर भन्दा कम टिकट बिक्री गर्न सहमत भएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो आन्तरिक उड़ान गर्ने वायु सेवा कम्पनीका संचालक तथा प्रतिनिधिसँग गरेको छलफलमा यात्रुलाई सहज हुने गरी स्वीकृत दर भन्दा सस्तोमा टिकट उपलब्ध गराउने सहमति समेत जुटेको हो। प्राधिकरणका प्रवक्ता विक्रम राम गौतमले चाडपर्व नजिकै गर्दा हवाई टिकटको माग बढ़ेसँगै केही गन्तव्यमा भाड़ा महँगीको गुनासो यात्रुबाट आएपछि हवाई भाड़ाका विषयमा छलफल भएको बताउनु भएको छ।
6: चालु आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रेटुङ्गोमा लागे मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। आर्थिक वर्ष 2082/84 बजेट 83/84 बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेलामा सर्वोच्चले कारण देखाओ आदेश जारी गरेको थियो। सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट नयाँ बजेटको बचाउ गर्दै सर्वोच्चमा मुद्दा लड्नुपर्ने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशीले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुझाएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत समेत गरिसक्नु भएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा संरक्षणको नाममा बाँदर आतंकले किसानलाई शास्ति,
7: संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको, यो रातो बाँदर, दुम्सी, बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए।
6: कर्णालीमा वर्षौं पुराना योजना अल्पत्र साख फर्काउने अभियानमा मधेस प्रदेश लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
8: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
8: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
8: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बिचौलिया भट्ट विरूद्ध 6 मुद्दा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। विगतमा सत्ता चलाउनेसम्म शक्तिशाली पहुँच बनाएका बिचौलिया दीपक भट्ट विरूद्ध 6 मुद्दा दायर भएको छ। 5 मुद्दा अदालतमा विचाराधीन रही हाल हिरासतमा रहेका भट्टसहित बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा लगायतका 18 विरूद्ध हिजो सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। याइजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष बर्खास्तीसम्मको सिफारिस शीर्षकमा नवराज मैनालीले लेख्नुभएको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा जलवायुजन्य विपदको चपेटामा औद्योगिक क्षेत्र शीर्षकको एम बमले लेख्नुभएको खबर प्रकाशित छ। बाढ़ी पहिरोले आपूर्ति श्रृंखलाको उत्पादनदेखि वितरणसम्म प्रभावित भएको छ। क्षतिले आर्थिक वृद्धिमै असर पुग्ने विज्ञहरूले बताइरहेका छन्। त्यस्तै भित्रपृष्ठमा कोरोला नाका सोमबारदेखि केन्द्रीय सड़क सञ्जालमा जोड़िँदै को अर्को खबर प्रकाशित छ भने दशैंभर जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर ग्यास पाइने शीर्षकको अर्को खबर छ। सरकारी निकायको समन्वयमा उद्योगीले काठमाडौँमा उपलब्ध जुनसुकै ब्राण्डका खाली सिलिण्डर साटेर उपभोक्तालाई ग्यास दिने भएका छन्। भारतबाट नियमित आयात भइरहेको र राजमार्गमा पनि कुनै अवरोध नभएको अवस्थामा उपत्यकामा ग्यास आपूर्ति सहज हुन नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा एकीकृत बिक्री केन्द्र मार्फत उपभोक्ताले जुनसुकै ब्राण्डको सिलिण्डर साटेर पनि पाउने भएका छन्। मन्त्रालयका अनुसार आयल निगम र उपत्यकाका तीनवटै जिल्लामा प्रशासन कार्यालयको समन्वयमा ग्यासको एकीकृत बिक्री केन्द्र राख्न निश्चित ठाउँ तोकिनेछन् र एक जिल्लामा तीन भन्दा बढ़ी बिक्री केन्द्र राख्ने समेत मन्त्रालयले जनाएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा भोटेकोसी बारी आईपीयूको आकस्मिक प्रस्ताव शीर्षकको खबर प्रकाशित छ। रसुवाको भोटेकोसी बाढ़ी अन्तर्गत व्यवस्थापकीय संघको आकस्मिक विषय बनेको छ। हिमालय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको उक्त विषय छलफलका लागि नेपालले गरेको प्रस्तावलाई आईपीयूका सदस्य राष्ट्रका प्रतिनिधिको दुई तिहाई मत प्राप्त भएको खबरमा उल्लेख छ। नतिजा सुधारको संकल्प शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा रसुवा बाढ़ीबाट भएको क्षतिको एकीकृत प्रतिवेदन पेश शीर्षकको खबर छ। त्यस्तै विपन्नको उपचार गर्न अस्पतालसँग सम्झौता शीर्षकमा अर्को खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले विपन्न नागरिकको उपचारमा सहुलियत उपलब्ध गराउन चितवनसहित काठमाडौँ उपत्यकाका 17 अस्पतालसँग सम्झौता समेत गरेको छ। त्यस्तै स्कब टाइफस नियन्त्रण गर्न प्रदेश तथा स्थानीयसँग समन्वय शीर्षकको खबर पनि प्रकाशित छ। देशका 74 जिल्लामा स्कब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी तथा जनचेतनामूलक गतिविधिलाई तीव्र दिने भएको छ।
6: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा कर्णालीमा वर्षौं पुराना योजना अल्पत्र शीर्षकमा गोविन्द केसीले लेख्नु भएको छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधूरा रहेका छ। वर्षौं अघि ठेक्का गरेका योजना मध्ये केहीको त कामै शुरू हुन सकेको छैन। त्यस्तै गरी मधेस प्रदेशमा साग फर्काउने अभियानमा मधेसी दलहरू मदन ठाकुरले लेख्नु भएको छ। मधेस प्रदेशमा मधेस केन्द्रित राजनैतिक दलहरूको प्रभाव र जनविश्वास खस्किँदै गएपछि युवाको नेतृत्वमा नयाँ राजनैतिक अभियान शुरू गरेका छन्। मधेस थारूहट तथा उत्पीड़ित समुदायका राजनैतिक मुद्दालाई एकीकृत गर्दै नयाँ राजनैतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित हुंकार अभियान अर्थात थारूहट मधेस जोड्ने अभियान गठन गरिएको हो। नागरिक दैनिकमै दीपक भट्टसहित 20 विरूद्ध मुद्दा अर्को मुद्दा शीर्षकमा खबर लेखिएको छ। हिमालयन इन्स्योरेन्स कम्पनीको रकम अपचलन गरी सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा विवादित व्यवसायी दीपक भट्टसहित 20 विरूद्ध मुद्दा दायर भएको छ। हिमालयन इन्स्योरेन्स कम्पनीले एलेट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई व्यवसाय दिएको भनी झुटो विवरणका आधारमा रकम भुक्तानी गरेको खुलासा पनि भएको छ। नागरिक दैनिकको भित्री पृष्ठमा ईश्वर सुवेदीले नेपाली राजधानी पछाडिबाट सातौंमा विधेयकले विश्वास जोगाउला भन्ने शीर्षकमा खबर लेख्नु भएको छ। यसैबीच कारोबार दैनिकमा बिजुलीको बिल अनलाइनबाट तिर्नेको संख्या 27% मात्र भन्ने खबर पहिलो पृष्ठमा छ। नेपाल विद्युत कारोबारको संख्या र आकार बढ़दै गएको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम बढ़न थालेको छ तर त्यो निकै सुस्त गतिमा रहेको देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी तथा सदस्यसँग राष्ट्रपतिले शीतल निवासमा यो कुरा बताउनु भएको हो। कारोबार दैनिकमा खबर छ। त्यस्तै गरी बाढ़ी पहिरोको प्रभाव ले दशैं बजारमा प्रभाव पर्ने देखिएको छ। अस्मिता भेलवासेले कारोबार दैनिकमा लेख्नु भएको छ। भदौ र असोजमा आएको बाढ़ी पहिरोका कारण यस पटकको चाडपर्वमा चाहिने सामानहरूमा मूल्यवृद्धि हुने देखिएको छ। चीन र नेपालको नाकाहरूमा देखिएको समस्याका कारण यो समस्या आएको हो। कालीगण्डकी नदी र यसले पनि कोरला नाकामा पारेको प्रभावले केही समस्या देखिएको छ। बजारमा अहिले अधिकांश लत्ता कपड़ा जुत्ता लगायतका दशैंका लागि किनमेल गर्नुपर्ने सामानहरू महँगिँदै गएको समस्या रहेको छ।
4: साझा खबरमा अब विदेशका खबर। प्रशान्त महासागरको समुद्री तहको तापक्रम असामान्य रूपमा बढ़ेसँगै एलनिनो तीव्र गतिमा अगाडि बढ़ने चेतावनी संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले जनाएको छ। यस पटकको एलनिनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हुन सक्ने समेत चेतावनी जारी गरिएको छ। डब्ल्यूएमओ का अनुसार मध्य तथा पूर्वी मध्य रेखाई प्रशांत महासागर में समुद्री सतह को तापक्रम जून में औसत भन्दा 1.6 डिग्री सेल्सियस बढ़ी रहेकोमा अगस्त में 2.5 डिग्री सेल्सियस पुगेको थियो। युक्रेन को युद्धग्रस्त शहर में दुईवटा बस में आक्रमण हुँदा 33 जना को मृत्यु भएको छ। उद्धार अधिकारी अनुसार आक्रमण में पनि अन्य 18 जना घाइते भएका छन्। सो क्षेत्रमा सर्वसाधारणको ज्यान लिने गरी भएको यात्रुवाहक बसलाई निशाना बनाइएको विषयमा विरोध समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुन सक्ने भन्दै अमेरिकी दूतावासले आफ्नो नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले स्थानीय अधिकारीको निर्देशन पालना गर्न तथा सुरक्षा अवस्थाबारे विश्वसनीय सूचनामा ध्यान दिन समेत आग्रह गरेको हो।
6: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थानमा खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको छ। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत भने 138 स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको आगामी बोर्ड बैठक नेपालमा गर्ने तयारी भएको छ। नेपाल क्रिकेट संज्ञानका उपाध्यक्ष रोशन सिंहले 2026 दौरानमा आईसीसीको बोर्ड बैठक नेपालमा गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलोमाथो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो। चारमध्ये जोशी र पाण्डे पक्राउ परिसकेका छन् भने अध्यक्ष नेमङ र राई भने फरार छन्।
4: बाँदर व्यवस्थापनमा नीति आवश्यक चुनौती र प्रभावकारिताको पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
16: जस्तो फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
17: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब बाँदर व्यवस्थापनको कुरा पछिल्लो समय बाँदर व्यवस्थापन हुन नसक्दा किसानहरूले लगाएका बाली नालीमा क्षति पुर्याउँदै बाँदरले आतंक मचाइरहेका छन् संरक्षणका नाममा बाँदर दुम्सी र बदेलहरू शिकार गर्न नदिँदा व्यवस्थापनमा समस्या भएको हो यसै विषयमा आज हामीले बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिसेसँग कुराकानी गरेका छौं
4: हिजो कृषि प्रणालीमै सबैजना आश्रित भएको हुनाले गाउँघरमै मानिसहरू रहन्थे र त्यसको लागि सुरक्षाको व्यवस्था पनि थियो युवा वयस्कहरू सबै गाउँमा हुन्थे अहिले युवा वयस्कहरू धेरै कमाउने नाममा शहर बजार अथवा विदेशतिर लागेपछि गाउँघरमा नसक्ने अबोध बालबालिकाहरू अथवा बुढाबुढी मानिसहरू रहने ती खेती प्रणाली विस्तारै संकुचन हुँदै गयो र गाउँको वरिपरि मात्रै बाँकी रह्यो अब गाउँको वरिपरि बाँकी रहँदाखेरि पिँढीमा बसेर आँगनमा बसेर पनि बुढाबुढी केटाकेटीले बाँदर आएको देख्ने भए
5: र संख्या बढेर हो कि अलिकति बढी बाँदरको संख्या बढ्यो कि
4: हो पछिल्लो खेप फेरि के भयो भन्नुहोला भने संरक्षणको नाममा संरक्षणै गर्न नपर्ने नेपालको कानूनले संरक्षण गर्न नभनेको यो रातो बाँदर दुम्सी बँदेल यस्ता जनावरहरूले बढ्ने मौका पाए गैंडा हात्तीलाई आरक्षण गर्न खोजेको हो होइन मृगहरूका विशेष जातिहरूलाई तर सबैले आरक्षणको एकहोरो भयो
5: हिजोको दिनमा बाँदरको छालादेखि बाँदरका मासुहरू औषधिको रूपमा प्रयोग हुन्थ्यो स्यालका मासुहरू होइन जिउ दुख्यो भने त्यो खानु भन्ने कुराहरू कतिपय त्यसैबाट मादल बनाउनेदेखि लिएर के अरे विभिन्न कुराहरू बनाउने अब ती सबै रोकिए अहिले
4: ती सबै रोकिए एउटा बाहिरी हावा के चल्यो भने कसैलाई छुनै हुँदैन जनावर छुनै हुँदैन त्यसले गर्दाखेरि पनि कतिपय गलत खालका अथवा हामीलाई मानिसको र प्रकृतिको दुइटैको हितमा काम नलाग्ने जनावर पनि बढे
5: अब यो वन्य जन्तु र मान्छे बीचको जुन द्वन्द बढ़िरहेको छ होइन अब तपाईँ एउटा प्राणी शास्त्री भएको हिसाबले पनि अब यसलाई कम गर्नको लागि एउटा त नीति कानूनकै कुराहरू यहाँले भनेको जस्तै त्यसलाई चाहिँ खोलिदिनु पर्यो अर्को चाहिँ अब त्यसैबाट पनि त मान्छेको जीविकोपार्जनका कुराहरूसँग जोडिन्छन् होइन अब त्यसलाई चाहिँ के गरिदिनु पर्यो अब अहिले तीन तहको सरकार छ उहाँहरूले के गरिदियो भने राम्रो हुन्छ
4: मलाई लाग्छ यो स्थानीय तहबाट नोक्सानीको तहकिकात गर्ने जति नोक्सानी भएको हो त्यसको आँकडा स्थानीय सरकारले राख्ने उसको बजेटले आर्थिक अवस्थाले भ्याउँछ भने त्यहीँबाट क्षतिपूर्ति दिने कृषिसँग सम्बन्धित कार्यालयसँग समन्वय गरेर सम्बन्धित स्थानीय सरकारले कस्तो बाली लगाउँदा किसानको आमदानी हुन्छ अनि अर्कोतिर फेरि यो बाँदर चाहिँ नि विभिन्न किसिमले प्रयोग हुन सक्छ राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा औषधिको अनुसन्धान सबै किसिमका औषधिको परीक्षण अन्तिममा फाप अफाप हेर्ने बाँदरमै हो फोहोरलाई उही मोहर भने जस्तो यो हामीलाई दुःख दिइरहेको जनावरबाट देशले आय आर्जन गर्न सक्छ
5: अब यो आफ्नो विज्ञतालाई हजुर अब यही कुरा नीति निर्माणमा कति परामर्श गर्छन् कति बोलाउँछन् के छ
4: विज्ञता हासिल गर्नलाई आफ्नै मुठीमा राख्नको लागि हत्तरपत्त कुनै पदमा राखेर ल बसिराख थन्किराख भने जस्तै काम दिने चलन थियो भने अहिले चाहिँ नि त्यो पनि रहेन अहिले विभिन्न खालका संसदीय अभ्यासको क्रममा सबभन्दा मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ
5: बाँदर विज्ञ तथा प्राणी शास्त्री डाक्टर मुकेश कुमार चालिसेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: बाढ़ीबाट क्षतिग्रस्त अधिकांश सड़क पुनर्निर्माण
4: मजाले गरिने अभ्यास भनेको गुट गुटको हिमायती भएर अचेलको चलन चल्तीको भाषामा भन्ने हो भने झोले झोले भएर पछि लाग्यो भने चाहिँ काम पाइन्छ

0: 7,000 बढ़ीले मतदानमा सहभागिता जनाउने एमाले स्थायी समिति बैठक पनि आजै।
1: सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट ल्याउने बाटो खुल्यो। विपन्नको निशुल्क उपचार गर्न बागमती प्रदेश सरकारद्वारा 17 अस्पतालसँग सहमति। बाँदर तथा किसानका खेतीबालीमा नोक्सानी गर्ने प्राणीको व्यवस्थापनमा कानून आवश्यक रहेको विज्ञको भनाई।
0: एल निनोको प्रभाव डिसेम्बरमा तीव्र बन्ने राष्ट्रसंघको चेतावनी। युक्रेनमा यात्रुवाहक बसमा बम आक्रमण हुँदा 33 जनाको मृत्यु। इथियोपियामा आक्रमणको चेतावनी।
1: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। भारत 138 स्थानमा यथावत। आईसीसीको आगामी बैठक नेपालमा गर्ने तयारी।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले fitkuli.com लिएका छौं। हिजो रहेको विश्व दृश्य दिवसको सन्दर्भ पारेर यो कार्टुन राजेश मानन्दरले कोर्नु भएको छ। यहाँ एकजना एकदमै सुन्दर देखिने व्यक्ति अपेक्षाका साथ यहाँ बसिरहेका छन्। यसो हेर्दा पाको पाको पुस्ता राजनीतिज्ञ जस्तो पनि देखिन्छ र परिवर्तन केही भएन भनेर व्यङ्ग्य गर्न खोजिएको छ। यो विश्व दृश्य दिवसको दिन त केही नयाँ देख्न पाइएला कि?
1: हस्त प्राविधिक साथी रविदितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ।
1: सर सर कम्प्युटर ल्याब जाने आज
2: अब नेक्स्ट फ्राइडे पक्का हो सर
3: यस्तै भनेर चाहनु होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
2: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
2: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
2: सम्पर्क नम्बर 9860628100 9082979417
4: बुढी हेर त लाउ
5: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
4: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
5: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
4: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा

0: खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
2: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित सेयर बजार प्रोप्राइटर कृष्ण तिवलसिना।
3: सम्पर्क मोबाइल 9741031429।
4: करायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायची सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
8: रेडियो बिहानी 97.6 MHz।
7: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरभेरो।

रेडियो बिहारी 97.6 MHz को बिहान 6:30 बजे को समाचार शिरोफेरोमा शर्मिला साखेको नमस्कार। तपाईं यो प्रसारण एफएम ब्यान्ड को 97.6 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो पात्र मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

0: अब समाचार विस्तारमा धादी मेसीमा स्वचालित दुई दिने आँखा शल्यक्रिया शिविरमा 103 जना आँखाको शल्यक्रिया गरेको छ। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र धादीको आयोजनामा असोज 20 र 21 गते स्वचालित शिविरमा मोतीबिन्दु तथा आँखामा मासु पलाउने पेटेरेजियम शल्यक्रिया गरिएको हो। केन्द्रका प्रमुख सुपेन्द्र ताम्राकारका अनुसार 70 जनाको फेको र 27 जनाको एसआईसीएस प्राविधिकबाट गरी 97 जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ। यस्तै 6 जनाको पेटेरेजियमको शल्यक्रिया गरिएको छ। शिविरमा निलगण्ड नगरपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती दब्जुङ गाउँपालिका र खनियावास गाउँपालिकाका बिरामीहरूले सेवा लिएका छन्। एसआईसीएस प्राविधिकबाट मोतीबिन्दुको शल्यक्रिया निशुल्क गरिएको थियो भने फेको र पेटेरेजियमको शल्यक्रिया सहुलियत शुल्कमा गरिएको केन्द्रले जनाएको छ। यसअघि भदौमा हुने भनिएको शिविर प्राकृतिक प्रकोपका कारण यातायात अवरूद्ध भएपछि स्थगित गरिएको थियो। शिविर सञ्चालनका लागि द्रुफ्रेड हलोज फाउण्डेशनले आर्थिक सहयोग गरेको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको 9 केन्द्रीय महाधिवेशन तथा रजत जयन्तीका अवसरमा धादिङका भरत बडाकोटी केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिएका छन्। महोत्तरीको बर्दीवासमा असोज 22 देखि 24 गतेसम्म आयोजना भइरहेको महाधिवेशनमा बडाकोटीले बागमती प्रदेश भूगोल तर्फबाट केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिएका छन्। लोक तथा दोहोरी गीत क्षेत्रमा करिब 2 दशकदेखि सक्रिय बडाकोटी प्रतिष्ठान धादिङको कार्य समितिमा रहेर काम गरिसकेका छन्। उनी यसअघि प्रतिष्ठानको बागमती प्रदेश अध्यक्ष पदका उम्मेद्वारी समेत बनेका थिए भने हाल केन्द्रीय सदस्यका रूपमा कार्यरत छन्। यसैगरी महाधिवेशनबाट धादिङ निवासी लोकगायिका मनमाया वाइवा सहसचिव पदमा उम्मेद्वारी दिएकी छन्। प्रतिष्ठानको 9 महाधिवेशनमा धादिङबाट 39 जना सहित देशबाट करिब 1500 प्रतिनिधि सहभागी छन्। महाधिवेशनको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै लोक तथा दोहोरी गीत क्षेत्रको आगामी कार्यदिशा छलफल गर्नेछ। त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष 2083-84 लागि 30,87,11,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट पारित गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बिहिबार बसेको विश्वविद्यालय सभाको बैठकले बजेट सँगै 95,540 विद्यार्थीको ग्रेस लिस्ट समेत स्वीकृति गरेको छ। पारित बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा 9.77% बढ़ी छ। बजेटको 49.38% विश्वविद्यालयको आन्तरिक स्रोतबाट र 50.62% सरकारी स्रोतबाट जुटाइनेछ। ग्रेड लिस्टमा सबैभन्दा धेरै व्यवस्थापक संख्यामा 43,182 विद्यार्थी छन् भने सबैभन्दा कम वन विज्ञान अध्ययन संस्थानका 192 विद्यार्थी छन्। ग्रेड लिस्ट स्वीकृति भएसँगै उनीहरू दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन्। त्रिवेणीले शैक्षिक गुणस्तर सुधार अनुसन्धान नव प्रवर्धन र परीक्षा प्रणालीलाई समय अवद्ध बनाउने विषयमा प्राथमिकतामा दिएको छ। परीक्षा सकिएको 1 महिनाभित्र नतिजा प्रकाशन गर्ने तथा विद्यार्थीका विभिन्न सेवालाई एकीकृत प्रणाली मार्फत सञ्चालन गर्ने आयोजना पनि अघि सारेको छ। बागमती प्रदेश सरकारले बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटमा 7 पुल निर्माण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेटौडामा बसेको मन्त्री परिषद बैठकले 5 झोलुङ्गे पुल र 2 बेली ब्रिज निर्माण गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार नुवाकोटमा 3 र रसुवामा 2 झोलुङ्गे पुल निर्माण गरिनेछ। यस्तै नुवाकोटको फलाखु खोलाईसित कुवापानी र त्रिशुली नदीमा 1-1 बेली ब्रिज निर्माण गरिनेछ। बैठकले विपद प्रभावित क्षेत्रको पुनः निर्माण राहत र पुनः स्थापनाका लागि थप स्रोत जुटाउन विभिन्न मन्त्रालयका प्रभावित कार्यक्रमको बजेट कटौती गर्ने निर्देश समेत गरेको छ। यसैगरी प्रदेशका 13 जिल्ला समन्वय समितिका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने अख्तियारले दिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 21 आयोजना सञ्चालन गर्न 13,82,81,000 रूपियाँ खर्च गर्ने अख्तियार दिने निर्णय समेत भएको मन्त्री केसीले जानकारी दिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मतदान हुँदैछ। बिहान 7 बजेदेखि शुरू हुने मतदान दिउँसो 3 बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिहरूले बिहानै 6 बजे नै मतदान उपस्थित हुन भनिएको छ। मतदान सकिए लगत्तै मतगणना शुरू गर्ने तयारी छ। मतपेटिका कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लागेर 12-13 स्थानमा एकै पटक मतगणना गरिनेछ। मतगणनाका लागि 500 कानून व्यवसाय तयारी अवस्थामा राखिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशनमा 850 जनाको उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेद्वारीको वैधता परीक्षणमा समय लागेकाले मतपत्र छपाईमा ढिलाइ भएको थियो। कुल 23 प्रकारका मतपत्र आवश्यकता अनुसार 1,80,000 छाप्नु पर्ने भए पनि समितिले 2,00,000 प्रति छापेको जनाएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले मतदान सकिएको 3 दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताउनु भएको छ। भोटेको स्थित त्रिशुले हिमबाडी र असोज दोस्रो साताको अविरल वर्षाको क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। सड़क विभागका प्रवक्ता शुभराज न्यूपाणेले अनुसार पृथ्वी बीपी अरणीको कान्तिपथ र त्रिभुवन राजपथ सहित अधिकांश सड़कमा यातायात सञ्चालन भइरहेको छ। भोटेको स्थित त्रिशुली भीमपाडीले अवरूद्ध बनाएको गल्छी बेद्रावती सड़कमा नयाँ ट्र्याक खोलिएपछि रसुवा पुनः सड़क सञ्चालनमा जोड़िएको छ। यस्तै नारायणघाट मुगलिङ सड़क पूर्ण रूपमा सञ्चालनमा आएको छ भने रोसी खोलाको बाढ़ीले क्षति पुर्याएको बीपी राजमार्गमा अस्थायी ड्राइभर्सन मार्फत यातायात सञ्चालन भइरहेको छ। बीपी राजमार्गमा भने राति 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। काली गण्डकी कोरिडोरको मालढुङ्गा जोमसोम सड़क खुलाउने काम जारी छ। बेत्रावतीमा बेली ब्रिज जोडानपछि धुम्सेसम्म यातायात सञ्चालन गर्ने तयारी छ। तर स्याफ्रुबेसीदेखि रसुवागढ़ीसम्मको सड़क खुलाउन बाँकी छ। दशैंदेखि सड़क सञ्चालन सहज बनाउने लक्ष्यसहित सरकारी निकाय र सुरक्षा टोलीले मर्मत कार्य तीव्र पारेका छन्। सड़क विभागले पहिलो जोखिम कायमै रहेकाले यात्राका क्रम सतर्कता अपनाउन आग्रह गरेको छ।
1: बुढी हेर त लाऊ।
2: आहा, कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
2: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
3: परेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-18-57-37।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
5: सर पनि यही हुनुहुँदो रहेछ त।
6: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
5: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ श्री पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छ रहेछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
6: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
5: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
6: सम्पर्क नम्बर 9860628106, 9082479417।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा चाडबाड खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले बिहिबार विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडबाड खर्चको रूपमा प्रत्येक वर्ष पाउने कानूनी व्यवस्था सुनाएको छ। विभागका उपमहानिर्देशक विपिन राज भण्डारीद्वारा जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम र रोजगार कार्यालय वा श्रम तथा व्यवसाय जन्य स्वास्थ्य विभागमा उजुरी तथा निवेदन दिन सक्ने उल्लेख गरिएको छ। अब विदेशको खबर। इरानको दक्षिण पूर्वी क्षेत्रमा सैनिक कर्मचारी बोकेको मिनी बसमा सशस्त्र आक्रमण हुँदा एकजनाको मृत्यु भएको छ भने 3 घाइते भएका छन्। इरानी संचार माध्यमका अनुसार बिहिबार बिहान पाकिस्तान अफगानिस्तानसँग सीमा जोड़िएको सिस्तान बलुचिस्तान प्रान्तको मकरान तटीय क्षेत्रमा आक्रमण भएको हो। इरानी समाचार संस्था इर्नाका अनुसार मिनी बसमा सैनिक विभागका कर्मचारी सवार थिए, तर मृत्यु हुने व्यक्ति सैनिक कर्मचारी नै हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन। सिस्तान बलुचिस्तान क्षेत्रमा लामो समयदेखि इरानी सुरक्षा बल विद्रोही समूह तथा लागू औषध तस्करी बीच झपड़ हुँदै आएको छ। इरानको गरीबी प्रान्तमध्ये एक मानिने यस क्षेत्रमा बलुच जातीय समुदायको उल्लेखनीय बसोबास रहेको छ। धादिङका खेलाड़ीलाई लक्षित गर्दै ई फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। धादिङ ई फुटबल कम्युनिस्टको आयोजनामा हुन लागेको प्रतियोगितामा धादिङका खेलाड़ीले मात्रै सहभागी जनाउन पाउनेछन्। प्रतियोगितामा सहभागी 300 रूपियाँ प्रवेश शुल्क तोकिएको छ भने कुल 50,000 रूपियाँ पुरस्कार राशि निर्धारण गरिएको आयोजकले जनाएको छ। धादिङका यी फुटबल खेलाड़ीलाई एउटै मञ्चमा जोड़िँदै प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ीले आयोजकका प्रतिनिधि सरोज अर्याल र सुवर्ण श्रेष्ठसँग सम्पर्क गर्न सक्नेछन्। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक।

0: कांग्रेस को पन्द्रह महाधिवेशन में आज मतदान 850 जना को उम्मीदवार। बाढ़ी प्रभावित रसुआ र नुवाकोट में 7 पुल बनाने बागमती सरकार को निर्णय। हाथीका खिलाड़ी बीच 15,000 पुरस्कार राशि को ये फुटबल प्रतियोगिता हुँदै। हौस त बिहान 6:35 बजे को समाचार हिलाइसकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि बिदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।
1: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
7: बाबा बाबा म टाढा स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
12: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
11: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल,
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
12: 9861975447।
13: सर सर कम्प्युटर ल्याब जाने आज।
14: अब नेक्स्ट फ्राइडे पक्का होस्।
15: सर सधैँ
16: यस्तै भनेर चाहनु होइन, के भयो, के हल्ला हो यो क्लासमा?
17: ए सर पनि यही हुनुहुँदो रहेछ त।
14: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
17: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
14: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
17: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
14: सम्पर्क नम्बर 9860628106, 9082979417।
18: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृद्वार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपैकै साथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ, फोन भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असोज महिनाको आज 23 गते, तदनुसार ईस्वी सन 2026 अक्टोबर 9 तारिक, सक सम्वत्सर 1948 नेपाल र सम्वत 1146, रोद नामक सम्वत्सर, दक्षिणायन शरद ऋतु, आज शुक्रबार रहेको छ, आश्विन कृष्ण पक्ष तिथि रहेको छ, चतुर्दशी तिथि रहेको छ, आज विशेष गरी चतुर्दशी तिथि रहेको छ, 37 गरी 31 पला रहेको छ, नक्षत्रमा रहेको छ उत्तर फाल्गुनी नक्षत्र, रहेको छ 39 गरी 45 पला रहेको छ, योगमा रहेको छ ब्रह्मयोग 48 गरी 16 पला, करणमा रहेको छ भद्राकरण रहेको छ 8 गरी 30 पला, यानि कि बिहानको 9:25 तत्प्रान्त शकुनी करण भने रहनेछ। चन्द्रमा कन्या राशिमा, श्री सूर्यनारायण चाहिँ पनि आज कन्या राशिमा, आनन्दादि योगमा आज शुभ योग रहेको छ, आज बिहान सूर्योदय विशेष गरी बिहानको ठिक 6:01 मिनटमा भयो भने सदा सूर्यास्त 5:40 मिनटमा हुनेछ। आजको दिनमा घडी 11:39 पला रहनेछ। आज दिन विशेष, आज चतुर्दशी श्राद्ध, शस्त्रादिबाट निधन भएकाहरूको, शास्त्रादिबाट निधन भएकाहरूको, विश्व देव सहितको एकोदिष्ट विधिवत गरिने श्राद्ध, चतुर्दशी तिथिको महालय गर्नेले अष्टमी द्वादशी र औंसी मध्ये एक दिन महालय गर्ने, प्राणनाथजीको जन्मोत्सव भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ, तपाईँले बुझ्नुभयो होला। आज छैन, विशेष गरी चतुर्दशी श्राद्ध हो। आज शस्त्रादिबाट निधन भएकाहरूको, विशेष गरी शस्त्रादिबाट निधन भएकाहरूको विश्वदेव सहितको एकोदिष्ट विधिवत गरिने श्राद्ध हो आज चाहिँ। चतुर्दशी तिथिको महालय गर्नेले कि त अष्टमीमा गर्नु पर्थ्यो कि द्वादशीमा गर्नु पर्थ्यो, र अब आज भने गर्न मिल्दैन, महालय चाहिँ भोलि औँसीको दिन गर्ने रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भयो आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह, सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा पनि विशेष चर्चा भन्ने गर्नेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा आजको लागि विशेष गरी सर्वप्रथम लागौं आजको कालबेला यानि कि अशुभ समय। आजको कालबेलाको समय रहेको छ विशेष गरी बिहानको 10:23-20 बिहानको 11:50-59 कालबेला। आजको लागि लाभ बेला बिहानको 7:28-2 बिहानको 8:55-41 लाभ बेला। आजको लागि शुभ बेला बिहानको 11:50-59 1:18:38 चाहिँ शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। ग्रह गोचरमा सूर्य आज कन्या राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि उत्तर फाल्गुनको दोस्रो चरण नाम आउँछ टोबाट, आज दिनाली नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष रूपमा गराइसके र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल। मेष राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुको साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्छाएर काम बढाउन सकिन्छ। शत्रुहरू किरेना लाग्दै जानेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापार लगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछ। भौतिक साधन जुट्नले दिगो काम शुरू गर्न सकिन्छ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अवसरका साथै चुनौती समय देखा पर्ने समय रहेको छ। काम थाल्ने साइत पनि जुर्नेछ। सूचीको लाभ नहुन सक्छ। लाभांश अरूलाई पनि बाँड्नु पर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छ। स्वास्थ्य चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। परिस्थिति नमिल्दा योजना अधुरो रहनेछ। नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याएर अघि बढ्दा नै राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। सजग रहनु पर्ला। अनावश्यक साइन गास्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्ति आउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनु पर्ला। विश्वमा वचन दिने बारेले पनि अफसोस पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्दै जानेछन् भने नयाँ काम शुरू गर्न पनि सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन पनि सकिने खालको योग भने राशि कर्कटलाई आजको दिनमा विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखेकाले कर्जा र उधार व्यापारमा चनाखो रहनु पर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा केही झमेला आइलाग्न सक्छ। विवादास्पद काम जिम्मेवारी आउनाले सावधानीले मात्र कार्य सिद्धि हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन समय फुर्सदिलो देखे पनि रचनात्मक काम गर्न सकिन्छ। पारिवारिक जमघट पनि स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवार जनसँगको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धको लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचका लागि पछि लाग्दा फाइदा भने गुम्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन समय फुर्सदिलो देखे पनि रचनात्मक काम गर्न सकिन्छ। पारिवारिक जमघट पनि स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवार जनसँगको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धको लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचका लागि पछि लाग्दा फाइदा भने गुम्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नु पर्न, समय दिन नसक्दा काम बिग्रन सक्छ, लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्ष लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रा भेटिनेछन्। शुभ चिन्तकहरू समेत टाढा रहनेछन्। धेरै लगानी पछि कम मात्र फाइदा हुनेछ। अवसरका लागि केही दौड़धूप पनि गर्नुपर्ने खालको योग पनि राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफको काम सम्पादन गर्दै मनको धन आर्जन गर्न सकिन्छ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन महत्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ। आफ्ना काममा अरूको मुख ताक्नेले पछि परिन्छ। उचित मूल्याङ्कन भए पनि मेहनतको प्रतिफल हात पार्न समय लाग्नेछ। कुनै काम सम्पादन भए पनि तत्काल धेरै आमदामीको आशा नराख्दा राम्रो हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिन्छ। काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने योग भनी देखिएको छ। मेहनतले आंशिक सफलता पनि प्राप्त हुने खालको योग भनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्दा शरीरमा कमजोर भएको अनुभूति हुनेछ। लगनशील भन्दा भन्दै पनि काममा पछि परिन्छ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनुपर्दा पहिलेको समस्या दोहोर्याले अलमल बन्न सक्छ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ र सहयोग पाइन्छ। आश लाग्दो काम रोकिनाले चिताको फाइदा पनि नहुन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिर्नाले अप्ठ्यारो पर्न सक्छ। समयमा गम्भीर नभन्दा व्यर्थमा दुःख पाइन्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। कामको चाप बढ्न सक्छ, प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम दोहोर्याउनु पर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।

0: जसरी उनीहरूका लागि आजको दिन मनोरञ्जन पूर्ण रहनेछ, तर वचनको प्रहारले आफैलाई समस्या निम्त्याउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्च गर्नु पर्ला, योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनसँग साथले केही समस्या सुल्झाउँदैछन्। उधारो व्यापार गर्नुपर्ने हुन सक्छ। खानपान, मनोरञ्जन र पहिरनको शोखले पनि केही खर्च बढाउन सक्छ। निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: 23 र 98056 75 223 नम्बरमा तपाईले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ। हजुर नमस्ते।
1: नमस्ते गुरु।
0: नमस्ते, काठमाडौँको बोल्दै हुनुहुन्छ।
1: रोल्पादेखि,
0: रोल्पा जिल्लाबाट। शुभ नाम तपाईँको भन्नुहोस् त।
1: रीता खड्का।
0: हजुर,
1: रीता खड्का।
0: रीता खड्का बोल्दै हुनुहुन्छ। रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: लिवाङ।
0: लिवाङबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ लिवाङतिर?
1: सुन्न त सुन्छ, एक दुई दिन रेडियोमा आउँदै
0: आउँदै आउनु न। हजुर, रेडियोमा केही समस्या आएको छ त्यही भएर हो है। आज कसको विषयमा हेराउन चाहनुहुन्छ? आज आएको छ कि आएको छैन कार्यक्रम? भोलि पछिबाट आउँछ है। कसको विषयमा हेराउन चाहनुहुन्छ आज?
1: मेरो बाबुको।
0: बाबुको जन्मिति भन्नुहोस् त कति हो?
1: 2083
0: साल 2 महिना 22 गते, जेठको 22 गते। समय भन्नु?
1: 10 बजेर 8 मिनट
0: बिहानकी बेलुका?
1: बिहान।
0: बिहानको 10 बजेर 8 मिनटमा जन्म, 2083 साल जेठको 22 गते शुक्रबार होइन? सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा सर्वमङ्गल मङ्गल्य शिवे सर्वार्थ साधिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते। मकर राशि आउँदो रहेछ, शुक्रबारको दिन मकर राशि नाम आउँदो रहेछ। छोराको खुम बहादुर भन्ने नाम आउँदो रहेछ है। के नाम राख्नु भएको छ नारायणमा थाहा छ?
1: खिमानन्द।
0: हजुर, खिमानन्द पनि ठिकै छ, नाम चाहिँ आउँछ खुबाट है, खुम बहादुर नाम आउने भनेर देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ है। अनि त्यसपछि बाबुको घातकमा परेको छ तिथि, तिथि घातक भनेको चाहिँ चौथी नवमी चतुर्दशी भन्ने तिथि घातक छ। अनि मङ्गलबार घातक, रोहिणी नक्षत्र घातक, नम्बरमा 11 नम्बर राशिमा चाहिँ वृश्चिक भन्ने राशि घातक भनेर लेखिया छ। असाध्यै राम्रो छ, अलिकति नागदोष कालो सर्प योग परेको हो बाबुले। हजुर,
1: राति राति चिच्चौत सुत्या बेला
0: त्यो कालो सर्पयोग परेको भएर त्यस्तो भएको हो क्या। कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, सपनामा सर्पले लखाइटेको, सर्प जुधेको, सर्पले टोकेको हो, यस्तो खालको सपनाहरू देख्छन्, त्यही भएर यो समस्या भएको हो। नभए अरू त्यस्तो समस्या छैन। कालो सर्पयोगको शान्ति स्वस्तिहरू राम्रो तरिकाले गर्नुपर्छ, त्यसपछि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू रोकावटहरू आउँदैन, ठिकै छ त ग्रहहरू। त्यस्तो विधि नराम्रो ग्रह भन्ने देखिँदैन यहाँबाट हेर्दा बाबुको लागि। अब यस्तो छ, अब बाबुको लागि चाहिँ अहिले हालसाल चलिराखेको ग्रह चाहिँ बाबुको लागि मङ्गल र अर्को चन्द्रमा चलेको छ, यो राम्रो ग्रह होइन है। मङ्गल र चन्द्रमा त्यति राम्रो ग्रह होइन। अब फेरि 3 वर्षसम्म चाहिँ स्वास्थ्यमा अलिकति समस्या आउने ग्रह छ। नाकको पूजा गर्नुभएको छ साउनमा?
1: हजुर गरे।
0: नाकको पूजा गर्नुभयो यसपालि साउनमा?
1: हजुर
0: हो। नाकको पूजा गर्नुभएको छ भने राम्रो छ, त्यसको चिन्ता गर्नु पर्दैन, ठिकै छ ग्रहहरू।
1: गुरु बाबुको भात खै कहिले पर्छ होला कार्तिकमा?
0: त्यो त हेर्नुपर्छ, जुराउनुपर्छ। त्यसोलाई मेसेन्जर मेसेज गर्नु, मलाई मेसेन्जर मेसेज गर्नुभयो भने म हेरिदिन्छु है।
1: मेसेन्जर फोन उठाउनु?
0: मेसेन्जर फोन गर्ने होइन नि त, मेसेज गर्नु न, लेखेर पठाउनुहोस् न मेसेन्जरमा के हुन्छ भन्ने भयो, म हेरिदिन्छु। हजुर,
1: के के पठाउनु पर्छ?
0: केही पठाउनु पर्दैन, जन्ममिति र जन्म समय लेखेर पठाउनु, अनि भात खै गर्नुपर्ने गुरुबा कहिले गर्ने भनेर लेख्नु, अनि म यो गते यति समयमा गर्नु भनेर म भनिहाल्छु नि है। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी उहाँले चाहिँ रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो विषयमा हेराउनको लागि, छोराको विषयमा। तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने

0: फोन गर्न सक्नुहुन्छ 98451 75 223 98 056 75 223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यहाँ गोर्खाबाट प्रदीप बोलेको।
0: गोर्खाबाट प्रदीपजी बोल्दै हुनुहुन्छ, कसको विषय हेर्न चाहनुहुन्छ?
1: म मेरो आमाको बारेमा।
0: आमाको बारेमा हेर्न चाहनुहुन्छ। गोर्खा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: गोर्खा पालुङटारबाट।
0: पालुङटारबाट बोल्दै हुनुहुन्छ। भन्नुहोस् त, जन्ममिति कति हो माताजीको?
1: 2013 साल
0: 2013 साल
1: चैत 30 गते।
0: चैत महिनाको 30 गते।
1: बिहानको 11 बजे।
0: बिहानको 11 बजे के बार?
1: 10:30 बजेबाट 10:30-11 बजेभित्र पर्छ, शनिबार पर्छ होला जस्तो लाग्छ।
0: हजुर हजुर। 2013 साल चैत महिनाको 13 गते के 30 गते भन्नुभयो होइन?
1: हजुर।
0: 30 गते शनिबार पर्दैन, शुक्रबार पर्छ है?
1: हजुर हजुर, बार चाहिँ कन्फर्म थिएन क्या, त्यही भएर।
0: हजुर। अनि सिंह राशि आउँछ, उत्तर फाल्गुनीको प्रथम चरण नाम आउँछ टेबाट, टेक कुमारी नाम आउँछ।
1: तेज कुमारी नै हो आमाको नाम?
0: तेज कुमारी होइन, टे टिका कुमारी जस्तै, टेक कुमारी के?
1: तेज नाम आउँदैन, तर चिनामा चाहिँ तेज कुमारी राख्नुभएछ।
0: ए होइन होइन, तेज कुमारी त आउँदै आउँदैन नि, तेज कुमारी र तेज टेक कुमारीमा फरक पर्छ क्या है?
1: हजुर हजुर।
0: टेक कुमारी राशि सिंह राशि हेर्नुहुन्छ?
1: हजुर।
0: आज बिहान नरगण परेको छ आमाको, चाहिँ घातकमा तिथि तृतीय अष्टमी त्रयोदशी शनिबार घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक छ आमाको। माङ्गलिक हुनुहुन्छ क्या आमा, यो माङ्गलिकले गर्दाखेरि आमा र बाबाको ग्रह मिल्दैन, बाबाको आयु पनि कम, स्वास्थ्यहरूमा समस्याहरू आउने ग्रह छ। मङ्गलबारको दिन चोखो खानै शुद्ध भोजन गर्नुपर्ने पनि देखिन्छ, नराम्रो छैन ग्रह, ठिक छ, राम्रै छ। माङ्गलिकले गर्दा त्यो समस्या भएको हो क्या?
1: माङ्गलिकको
0: मङ्गलबारको दिन चोखो नित गर्ने, शुद्ध भोजन गर्ने होइन पर्छ। अहिले दशा उल्का चलिरहेको छ फेरि है, शुक्र चलिरहेको छ, उल्का चलिरहेको छ। अब 2 वर्ष जति ग्रह राम्रो छैन उहाँको, अझै ग्रह बिग्रिराखेको छ। कस्तो छ माता पिताको सम्बन्धहरू कस्तो छ?
1: होइन ठिकै छ, कहिले काहीँ झगडा गरिराख्नु हुन्छ, अरू त ठिकै छ,
0: कहिले काहीँ त भइहाल्छ, तर आमा जिद्दी हुनुहुन्छ बाबा भन्दा
1: हुनुहुन्छ
0: हो कि होइन?
1: हो,
0: त्यस्तो छ। मङ्गलबारको दिन चोहोरी त गर्ने, व्रत बस्न नसके पनि, अब बृहस्पतिका लाग्दै गयो, व्रत बस्न नसके पनि माछा मासु, लसुन प्याज, मुसुरको दाल, गहत, कोदोहरू नखाने मङ्गलबारको दिन, त्यो गर्नुपर्छ आमाले। गणेश चौथी मङ्गल चौथीको गणेशजीको पूजाहरू गर्नुपर्छ आमाले। राम्रो सरकारी जागिर, सरकारी क्षेत्र राम्रो थियो बाबालाई पनि, त्यस्तो ग्रहहरू छ, ठिक छ। ग्रहहरू अलिक जिद्दी स्वभावकी हुनुहुन्छ, छिट्टो रिसाउने स्वभावकी हुनुहुन्छ, त्यसलाई कम गर्नुपर्छ भन्नु, स्वास्थ्यमा समस्या आउँदैन। अहिले चाहिँ उल्का छ आमालाई, चाहिँ उल्का भन्ने ग्रह, अब 2 वर्ष बाँकी छ, उल्काको शान्ति स्वस्थहरू गर्नु भन्नु राम्रो हुन्छ, चिन्ता नगर्नु, ठिक छ, ग्रहहरू राम्रै छ।
1: त्यो 2 वर्षभित्रमा त्यो ग्रह शान्तिहरू गर्यो भने राम्रो हुन्छ
0: हो, 2 वर्षभित्र होइन, ग्रह शान्ति त गरिहाल्नु पर्यो नि।
1: रत्नकवच लाउने कि के गर्ने ग्रुप
0: पर्दैन, रत्नकवच बुढेसका लागेछ, के गर्नु छ र होइन, रत्नकवच लाउनु पर्दैन, मुख बार्नै सक्नुहुन्न भने त लाउनु पर्छ, बाबाको लागि लाउने हो क्या फेरि,
1: ए
0: रत्नकवच श्रीमान श्रीमतीको लागि लाउने हो, अरूको लागि होइन।
1: हजुर हजुर,
0: तपाईँहरूलाई भाइ लाउनु पर्थ्यो अब, किनकि तपाईँले अब कमाउने बेला छ, जमाउने बेला छ होइन, घर गृहस्थी चलाउने बेला छ होइन, आमाले त केही छैन, आमाको त अब चाहिँ छोराछोरीको सुख हेर्ने, समृद्धि हेर्ने, उनीहरूको खुसी हेर्ने बस्ने त हो नि, अब त आमाले जागिर खानु छैन, विदेश जानु छैन होइन, त्यो भएर मङ्गलिकको चाहिँ अलिकति विशेष ख्याल गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रह राम्रो
1: छ। आमाले मङ्गलबार व्रत बसेर मङ्गलबार बारे भयो,
0: व्रत बस्नलाई त अब नसक्नु होला, तर सक्नुहुन्छ भने व्रत बसेको राम्रो, नसके चोहोनी त गरेको राम्रो।
1: आमाले भन्दै त्यो ग्रहले 2 वर्ष हुँदा यता केही असर गर्छ गर्दैन भनेर सोध्दै हुनुहुन्छ?
0: होइन, त्यसले असर गर्छ, त्यही त भनिरहेको छु त मैले।
1: असर गर्छ है
0: मालिकले त सधैँभरि असर गरिराखेको हो नि
1: ए हुन्छ गुरु हुन्छ हस्
0: है
1: हुन्छ
0: हुन्छ राधे श्याम उहाँले फोन गर्नुभएको थियो आफ्नो माताजीको विषयमा हेर्नको लागि गोर्खा पालुङटारबाट फोन गर्नुभएको थियो उहाँले तपाईँहरू पनि आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेटघाट भने गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ काठमाडौँको बोल्दै हुनुहुन्छ हजुर नमस्ते हेलो
2: हजुर गुरु प्रणाम
0: हजुर राधे श्याम काठमाडौँको बोल्दै हुनुहुन्छ
2: म प्रगतिनगरबाट सुजन भट्टराई
0: प्रगतिनगर भनेको कुन जिल्लाबाट बोल्दै हुनुहुन्छ
2: नवलपुर
0: नवलपुरको प्रगतिनगरबाट
2: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
2: मैले छोरीको बारेमा
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो
2: 2075 साल
0: 2075 साल
2: असार 3/1 गते
0: असारको 1 गते
2: हजुर
0: हजुr समय भन्नु
2: 11 दिउँसोको 11:01
0: दिउँसोको 11
2: भरतपुर
0: हो
2: हजुर भरतपुरमा हजुर
0: जन्मवार के बार पर्छ
2: जन्मवार शुक्रबार
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2075 साल जेठ शुक्ल पक्षको द्वितीय तिथिमा जन्म शुक्रबारको दिन मिथुन राशि आद्राको चौथो चरण नाम आउँछ नानीको छबाट छमकुमारी नाम आउँछ अथवा छत्रकुमारी नाम आउँछ मिथुन राशि पर्छ है
2: हजुर
0: आदि नानी नरगण परेको छ नानीको के नाम राख्नु भएको छ चिनामा नरानमा
2: छत्रकुमारी
0: घातक तिथि द्वितीय सप्तमी द्वादशी घातक छ सोमबार घातक नम्बरमा 4 नम्बर राशिमा विशेष गरी धनु राशि घातक भनेर लेखिया छ कुण्डली भाग्य ग्रह राम्रा छन् त्यति नराम्रा ग्रहहरू छैन राम्रा छन् ग्रहहरू चाहिँ राम्रै देखिन्छ यहाँबाट हेर्दा अब 75 सालको नानीको लागि चाहिँ नि अहिले दशा भ्रामरी भन्ने ग्रह चलेको छ एउटा राहु यो भ्रामरी र राहुले पढाइ र स्वास्थ्य बिगार्छ जिद्दीपना एकोरो जिद्दी हुने घमण्डी हुन मन लाग्ने झगडा गर्न मन लाग्ने ग्रह पर्छ यो भ्रामरीले चाहिँ स्वास्थ्यमा समस्या विशेष गरी है एकदम ख्याल गर्नुहोला अहिले चोटपटक लाग्ने औषधि उपचारमा खर्च हुने दशाहरू पनि परेको देखिन्छ नानीको लागि एकपटक दशाको शान्ति गर्नुपर्छ भ्रामरीको र राहुको यो राहुले त पढ्न मन लाग्दैन क्या फेरि
2: हजुर
0: हुन्छ पढाइमा बिगार छ राहुले चाहिँ अब धेरै समस्या छन् भने रत्न कवच लगाइदिनुहोस् राहु र भ्रामरी नवग्रहको पाउँछ होइन ग्रह शान्ति गरेर म छोरीलाई कन्ट्रोलमा लिएर आउँछु भन्नुहुन्छ भने सकभर कन्ट्रोलमा लिएर आएको नै राम्रो हुन्छ होइन नभए अरू त्यस्तो नराम्रो छैन ग्रहहरू राम्रा छन्
2: अनि स्वास्थ्य कस्तो छ गुरु
0: त्यही त स्वास्थ्य पढाइराख्नु छैन भनिसकेर अघि नै भने मैले
2: अनि आमा बुवासँगको सम्बन्ध कस्तो छ
0: माता पितासँगको सम्बन्ध एकदम राम्रो दाजुभाइसँग एकदम अरू सबै थोक राम्रो छ छोरीको बारेमा तपाईँले चिन्ता गर्नु पर्दैन है
2: हजुर
0: पछि गएर रिसालु स्वभावकी हुनेछिन् घमण्डी घमण्डी खालकी एकरो खालको हुनेछ स्वभाव होइन
2: हजुर
0: तर अहिलेको लागि स्वास्थ्यमा समस्या राहुले पढाइ बिगार्छ 13-14 वर्षसम्म ग्रह बिग्रिएको छ फेरि 15 पुरा भएर 16 लागेपछि फेरि उल्का भन्ने ग्रह चल्छ होइन
2: हजुर
0: सकभर रत्न कवच लगाएको राम्रो हुन्छ त्यो चाहिँ विचार गर्नु तपाईँले
2: अहिले
0: पढाइमा स्वास्थ्यमा असर गर्ने ग्रह छ अरू त्यस्तो नराम्रो छैन ठिकै छ केही समस्या छ
2: होइन त्यही भोलि अलि स्पष्ट छैन त्यही भएर
0: राहु र भ्रामरी छ है
2: हजुर
0: अब रत्न कवच लगाउँदा ठिक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ
2: हजुर
0: सल्लाह गर्नुहोस् तपाईँको मन भयो भने 10 बजेपछि यही नम्बरमा फोन गर्नुहोस्
2: हजुर
0: अर्डर गर्नुहोस् तयार पारिदिन्छु लगाउनुहोस् राम्रो हुन्छ है
2: हस् हस्
0: हुन्छ हस् फोन गर्नुभयो कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोरीको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो नवलपरासीबाट है 98 451 75 253 नम्बरमा तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98 451 75 253 र 98 055 75 253 नम्बरमा तपाईले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते।
3: हजुर नमस्कार गुरु।
0: नमस्कार राधेश्याम, काठमाडौँको बोल्दै हुनुहुन्छ?
3: म धादिङबाट गुरु।
0: धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
3: धादिङ जिल्ला टारीबेसी। हजुर
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: आज मेरो नातिनीको विषयमा हेरौँ भनेर।
0: नातिनीको विषयमा हेर्नुहुन्छ, जन्ममिति भन्नुहोस् त, कति हो नातिनीको?
3: नानीको जन्ममिति 2080
0: साल
3: पुसको महिना,
0: पुस महिना
3: 10 गते।
0: 10 गते समय भन्नु?
3: बिहान 6 बजे मङ्गलबार।
0: बिहानको 6 बजे मङ्गलबार है?
3: हजुर।
0: ल सुन्नुहोस् है त, श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। नानीको 2080 साल पुष महिनाको 10 गते बिहानको 6 बजे मङ्गलबारको दिन भन्नुभएको छ। वृष राशि आउँदो रहेछ, मृगशिराको दोस्रो चरण, नाम आउँछ बोबाट, बोध लक्ष्मी भन्ने नाम आउँछ नानीको है। बोध लक्ष्मी,
3: बोध लक्ष्मी।
0: हजुर, के नाम राख्नु भएको छ नरानमा?
3: भन्न त खै दोज कुमारी कि के भन्नुभएको थियो गुरुले, अनि अलि राम्ररी भएन भन्नुभएको थियो, अनि अहिले हजुरले भन्नुभयो।
0: कस्तो राम्ररी भएको छैन भन्नाले?
3: मलाई अलि हतार छ, दोज कुमारी निस्किन्छ नाम भन्नुभएको थियो, त्यति नै सुने है, अनि त्यतिबाट अनि अझै राम्ररी डुबेर हेरौँला भन्नुभएको थियो गुरु। उहाँ नै अहिले संसारमा हुनुहुन्न, हेर्न पनि पाइमा गोर्याएर अलि टाढाकै हुनुहुन्थ्यो।
0: नराम त गर्नुभएको
3: हो? नराम गरेको गुरु, गरेको पूर्णिमाको जन्म हो, पूर्णिमाको दिन थियो जन्मिँदा।
0: नाम आउँछ बोध लक्ष्मी अथवा बोध कुमारी है?
3: हजुर हजुर
0: हजुर। वृष राशि आउँछ है?
3: हजुर।
0: मध्यराणी देवगण परेको छ, घातकमा परेको छ, तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर, राशिमा सिंह राशि घातक परेको छ। यिनको पेटमा समस्या हुन्छ, यिनलाई पेट दुख्ने समस्या हुन्छ। पछि माङ्गलिक परेकेछिन्, लग्नेश माङ्गलिक, छिट्टो रिसर्ने स्वभावकी पनि हुनेछिन् है। माङ्गलिकको शान्तिहरू गर्नुपर्छ। पछि ठुलो भएपछि विवाहमा दाम्पत्यमा चाहिँ अलिकति विचार गर्नुपर्ने कुराहरू देखिन्छ। यहाँबाट हेर्दा अहिलेलाई दशा सङ्कटा चलेको छ, ग्रह राम्रो छैन, चोटपटक लाग्ने, स्वास्थ्यमा समस्या आउने, हुर्काउन बढाउन पढाउन अलिक कठिन कठिन हुने ग्रहहरू छ यिनको लागि। अरू सबै कुरा ठिक छ, यिनको पढाइमा ख्याल गर्नु पर्यो तपाईँहरूले। पढाइ यिनको त्यति राम्रो नहुने दशाहरू पर्छ है। 4 वर्ष 4.5 वर्ष पछि झन् पढाइमा समस्या आउने ग्रहहरू छ। त्यो बेलामा राहु भन्ने ग्रह चल्छ है नानीको। अब मङ्गलबारको दिन अहिलेदेखि नै चोखो खाने, शुद्ध भोजन मङ्गलबारको दिन गर्ने है। अनि त्यसपछि नानीले स्कुल भर्ना गर्नुभन्दा पहिला कि स्कुल भर्ना गरिसक्नु हो?
3: छैन गुरु, अब अहिले यता कहाँ लिएर गयो मम्मीले, छैन यहाँ, नानी पनि छैन, त्यसो भएर कस्तो छ के छ भनेर यसो हेरौँ भनेर गुरु।
0: हजुर हजुर, नानीको चाहिँ सङ्कट छ, ग्रह राम्रो छैन, यिनी माङ्गलिक परेकी छिन् क्या?
3: हजुर हजुर,
0: माङ्गलिक परेकी छिन्। अनि छोरा बुहारीको पनि एउटाको कसैको माङ्गलिक भएर सम्बन्ध त्यति राम्रो पनि गराउँदैन, भनेको बहुविवाहका योगहरू पनि पर्न सक्छ क्या? हजुर, छोरा बुहारी कसैको
3: छैन गुरु, अहिले सम्बन्ध राम्रै छैन, त्यही भएर नि हो।
0: नजुराई नहेराइकन विवाह गर्नुभएको
3: होहरू चाहिँ अब मन्जुरीको बिहे हो गुरु।
0: त्यही त भनेको, नहेराइकन बिहा गर्नुभएको हो भनेको, नजुराइकन।
3: हजुर हजुर हजुर, हेराएको होइन।
0: त्यही भएर माङ्गलिक हुनुहुन्छ क्या तपाईँको बुहारी?
3: हजुर हजुर।
0: अब अलि जिद्दी जिद्दी, अलि घमण्डी घमण्डी, अलि मै जान्ने मै बुझ्ने भन्ने खालको हुनुहुन्छ कि जस्तो लाग्छ? मैले त हेरेको छैन चिना त,
3: एकदम हो गुरु।
0: होइन हो, त्यो ग्रह छ, किनकि माङ्गलिक परेपछि छोरी माङ्गलिक परेकी छिन्, आमा पनि माङ्गलिक नै हुनुहुन्छ जस्तो लाग्छ मलाई। अब मांगलिक रत्न कवच बुहारीले लाउने बुहारीले मांगलिक रत्न कवच लाउने गर्नुभयो लगाउनुभयो मंगलबारको दिन चोहोली त गर्नुभयो भने छोरा बुहारीको सम्बन्ध राम्रो मिलनसार हुन्छ है यो नातिनीले पनि लाउनु पर्छ पछि गएर विवाहमा दाम्पत्यमा यिनले अलिकति विशेष ख्याल गर्नुपर्छ मैले अघि पनि भनेको थिएँ तपाईँलाई होइन अरू त त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू
3: माता
0: पितासँग कस्तो छ सम्बन्ध ठिक छ राम्रै छ त्यस्तो नराम्रो हुँदैन ठिकै छ
3: हजुर अनि त्यसको दाजुभाइमा कस्तो आउँछ होला समस्याहरू
0: दाजुभाइसँग सम्बन्धहरू पनि राम्रै माइती भन्छ माइतीसँग सम्बन्धहरू राम्रै हुन्छ त्यस्तो नराम्रो त हुँदैन है नानीको लागि अरू सबै कुरा ठिक छ अहिले माङ्गलिक परेको छ एउटा र अर्को संकट आएर अर्को मंगल भन्ने ग्रह चलेको छ अब केही समयमा राहु भन्ने ग्रह पनि चल्छ हजुर अलिक विशेष ख्याल दशाको शान्ति गराउनु पर्यो एक फेर राहुको संकटाको
3: हजुर हामीले यो दशाको शान्ति गर्दा के गर्नुपर्छ त्यो नानीलाई नानीकोमा
0: केही पनि गर्नु पर्यो रुद्री पूजा नारायण पूजा लाउने पाँचजना पाँचवटा पण्डित बोलाउने राहुको के अरे संकटाको 8,000 जाप गराउने राहुको 18,000 जाप गराउने मंगलको 10,000 जाप गराउने सकबाट मंगलबारको दिन पारेर अग्नि रुद्री जुराएर मंगलबारकै दिन ठ्याक्क जुर्यो भने झन् राम्रो हुन्छ होइन यो शान्ति चाहिँ बुहारीको पनि गराउनु पर्छ अनि मात्रै राम्रो हुन्छ समस्या आउँदैन के त्यस्तो छ यो गराउने एक फेर है राम्रो हुन्छ समस्याहरू आउँदैन बाधा रोकावटहरू आउँदैन जीवन सजिलो सरल हुन्छ अब अहिले त भ्याइँदैन होला अब कार्तिकको 10 गते पछि दिन हेराएर गर्नुपर्छ हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला
3: बुहारीको सम्बन्ध राम्रो नभएर
0: है राम्रो हुन्छ माङ्गलिक परेको छ नि त बुहारी त्यो भएर त्यस्तो भएको हो क्या हुन्छ स्वाताजी है
3: धन्यवाद
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई धादिङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो नातिनीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो तपाईँ पनि आफ्नो आफन्तको बारेमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु कुनै पनि जिज्ञासा रहेका छन् भने फोन तपाईँले गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: पल्किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण चिबल सिन्हा।
4: सम्पर्क मोबाइल 9741031429।
5: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
8: कता होस् माइला, यस्तो हतार हतारमा
9: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
8: ल तपाईँ विदेश जानलाइस् कि के हो?
9: यहीँ बहन त किन चाहेर है पासपोर्ट?
8: बटारिया कुरो नगर्नु होस्।
9: होइन तलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
8: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
10: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
9: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
7: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: सर सर, कम्प्युटर ल्याब जाने आज,
12: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर यस्तै भनेर चाहनुहुन्छ?
13: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
12: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
7: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
7: सम्पर्क नम्बर 9860-628-100, 9082-79-417।
14: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
9: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
9: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ
6: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
9: सम्पर्क नम्बर 010-520-267 010-520-267
15: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 8 बज्यो

0: जय मसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसी भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 23 अध्यायको 13 पददेखि 36 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनु समय यसरी पाठ गर्नेछौ। धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू मानिसहरूको सामान्य स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्दछौ न पस्न चाहनेहरूलाई पस्न दिन्छौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू विधवाहरूको घर खाइदिन्छौ र लामो लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउने छौ। अरूले भन्दा तिमीहरूले ज्यादा दण्ड पाउनेछौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चाहर्दछौ र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँछौ। धिकार तिमीहरूलाई अन्ध अगुवा हो जसले भन्दछौ कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरको सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ। मूर्ख र अन्ध हो, कुन चाहिँ ठूलो हो, सुन कि सुनलाई पवित्र पार्ने मन्दिर? कसैले बेदीको शपथ खाँदा केही हुँदैन, तर त्यसमाथि राखिएको बेटीको शपथ खाँदा चाहिँ शपथले बाँधिनेछ। ए अन्ध हो, कुन चाहिँ ठूलो हो, भेटी कि भेटीलाई पवित्र पार्ने वेदी? यसकारण वेदीको शपथ खानेले वेदीको र त्यसमाथिको सबै थोकको शपथ खान्छ। मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्र बास गर्नुहुनेको शपथ खान्छ। स्वर्गको शपथ खानेले परमेश्वरको सिंहासनको र त्यसमाथि विराजमान हुनुहुनेको शपथ खान्छ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू, किनकि तिमीहरू पदिना र सुप र जिराको दशमश दिन्छौ, तर व्यवस्थाका गहकिला विषयहरू अर्थात न्याय दया र विश्वासको अवहेलना गरेका छौ। तिमीहरूले दशमश दिने काम गर्नुपर्ने थियो अनि ती गहकिला विषयहरूको अवहेलना नगर्नुपर्ने थियो। अन्ध अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ तर ऊँटलाई चाहिँ निल्ली हाल्दछौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनभने तिमीहरू कचौरा र थालको बाहिरपट्टि मार्दछौ तर भित्रपट्टि भने ती लोभ र असंयमले भरिएका हुन्छन्। अन्ध फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा होस्। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढुङ्गीहरू, किनकि तिमीहरू चुन लाइराखेका चिहानहरू जस्ता छौ जो बाहिरपट्टि सुन्दर देखा पर्छन् तर भित्रपट्टि भने मरेको मान्छेहरूको हाडहरू र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। यसरी नै तिमीहरू पनि बाहिर भने मानिसहरूको सामान्य धर्मी देखा पर्दछौ, तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। धिकार तिमीहरूलाई शास्त्री र फरिसी हो ढोङ्गीहरू हो, किनकि तिमीहरू अगमवक्ताका चिहानहरू बनाउँछौ र धर्मीहरूका स्मारकलाई सिंगार्छौ र भन्दछौ, हामी आफ्ना पुर्खाहरूको समयमा भए त हामी अगमवक्ताहरूको रगत बगाउनमा उनीहरूसँग सहभागी हुने थिएनौ। यसरी तिमीहरू अगमवक्ताहरूलाई हत्या गर्ने सन्तान हौ भन्ने प्रमाण तिमीहरू आफै दिन्छौ। तिमीहरूको पुर्खाहरूले गरेका पापको काम पूरा गर। सर्पहरू साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ? यसकारण म तिमीहरू कहाँ अगमवक्ताहरू र बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कतिजनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा डाङ्नेछौ, र कतिजनालाई आफ्ना सभाघर

0: गर्नुहुनेछि भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 23 अध्यायको 13 पददेखि 36 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। तर त्यसमाथि राखिएको तर भित्रपट्टि भने मरे पृथ्वीमा बगाइएका सब धर्मीजनको रगत, निर्दोष हाबिलको रगतदेखि लिएर बेरसेबाको छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र स्थान र वेदीको बीचमा हत्या गर्यौ, सो तिमीहरूकै टाउकोमा पर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। ए यरूशलेम, त जसले अगमवक्ताहरूलाई मार्ने र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै मैले धेरैपल्ट तेरो अगमवक्त तेरा बालकहरूलाई बटुल्न इच्छा गरे, तर तैले मानिनस्। हेर, तिमीहरूको घर उजाड छोडिएको छ, किनभने म तिमीहरूलाई भन्दछु, परमप्रभुको नाउँमा आउने धन्यका हुन् नभनेसम्म तिमीहरूले मलाई देख्ने छैनौ। आदरणीय श्रोता, यो खण्ड मैले अलिकति बढी पढे तापनि 13 देखि 36 सम्मका खण्डलाई हामीहरू छोटकरीमा हेर्नेछौ। र यो खण्डमा प्रभु यीशु ख्रिस्टले फरिसीहरू र सदुकीहरूलाई प्रभुले ढुङ्गीहरू भनिकन भनौ उहाँले सम्बोधन गर्नुभएको छ। शास्त्री र फरिसीहरू चाहिँ ढुङ्गीहरू हुन् भनेर प्रभुले यहाँ स्पष्ट पार्नुभएको छ। ढुङ्गीहरू भनेको चाहिँ बाहिर एउटा, भित्र अर्को। बाहिर देखाउनको निम्ति हर प्रयास गर्ने र भित्रपट्टिको रूप चाहिँ अर्कै हुने। त्यसकारण दुईटा रूप, भित्रको रूप अर्को र बाहिरको रूप अर्को। यसरी मानिसहरूलाई धोका दिनलाई, मानिसहरूलाई बिगार्नका निम्ति ढुङ्गीपनले ठूलो भूमिका खेल्छ। शास्त्री र फरिसीहरू यहुदी समुदायका दुईटा समूहहरू हुन्। धेरै समूहहरू मध्ये शास्त्री र फरिसीहरू पनि दुई समूहहरू हुन् र अर्को सदुकीहरू छन्। यी दलहरू हुन् अथवा समूह समूहहरू छन्। यहुदी समुदायभित्र नै यी समुदायहरू, शास्त्रीहरू विशेष गरेर धर्मशास्त्रलाई अर्थ लगाउने, धर्मशास्त्रको अर्थलाई ठिक यही हो भनेर अन्तिम निर्णय दिने व्यक्तिहरू चाहिँ शास्त्रीहरू हुन् भने फरिसीहरू चाहिँ विशेष गरेर सभा घरहरूमा सेवा पुर्याउने विशेष व्यक्तिहरू हुन् र फरिसीहरूलाई एउटा सेवा सभा घरहरूमा सेवा गर्नका लागि दिएको र प्राय मानिसहरू चाहिँ फरिसीहरूसँग नै बढी सम्बन्धित हुन्थे। सदुकीहरू चाहिँ मन्दिरमा पुजारीपनको काम गर्ने भएकोले सदुकीहरू चाहिँ विशेष गरेर मन्दिरमा नै व्यस्त हुन्थे। यसरी सदुकीहरू, शास्त्रीहरू र फरिसीहरूले यीशु ख्रीष्टलाई दिन रात चियो चासो गरिरहन्थे र यीशु प्रभुले उनीहरूको सेवालाई, उनीहरूले गरेको सेवा अनि धर्मशास्त्रको अर्थ लगाउने कुरा सबै कुरा यीशु प्रभुले अवलोकन गर्नुभयो र यीशु प्रभु आफै परमेश्वर हुनुभएकोले, व्यवस्थाको आधिकारिक व्यक्ति हुनुभएकोले व्यवस्थालाई पनि यीशु प्रभुले आफ्नै एउटा अधिकार पूरा प्रयोग गरिकन व्यवस्थालाई उहाँले अर्थ लगाउनुभयो र शास्त्री र फरिसीहरूले व्यवस्थालाई जुन तरिकाले अर्थ लगाए, एउटा अधिकार नभएकाहरू जस्तो र भित्र पट्टि आफूले नगर्ने तर बाहिर चाहिँ मानिसहरूलाई गर भनेर सिकाउने व्यक्तिहरू, आफूले नगर्ने तर अरूलाई चाहिँ गर भनेर सिकाउने व्यक्तिहरू, यिनीहरू ढुङ्गीहरू भनेर यीशु प्रभुले देख्नुभयो र उहाँले कडा रूपमा नै यी व्यक्तिहरूलाई एकदम ढुङ्गी भनेर सम्बोधन गर्नुभयो। उनीहरूको व्यवहार, उनीहरूको जातिकला, उनीहरूले गरेको व्यहोरा र उनीहरूको भनौँ दोहोरो चरित्रलाई देखेर प्रभु येशूले कड़ा रूपमा प्रस्तुत गर्नुभएको छ यो खण्डमा र विशेष गरेर यो खण्डलाई छोटकरीमा हेर्दा शास्त्री र फरिसीहरूलाई यीशुले ढोङ्गीहरू भन्नुभएको छ भने उनीहरूले मानिसहरूको सामुन्ने स्वर्गको राज्यको ढोका समेत बन्द गरेका छन्। उनीहरूले भनेको कुरा सही भए पनि उनीहरूले गरेको कुरा गलत थियो र मानिसहरूले भनेको कुरा भन्दा पनि गरेको कुरालाई पछ्याएको देखिन्छ। त्यसै कारण यीशु प्रभुले देख्नुभयो यिनीहरूले आफूले भन्ने सत्य कुरा तर व्यवहारमा नल्याउने कुरा देखेर यिनीहरूलाई ढुङ्गी भनेर पनि यीशु प्रभुले त्यो नाम अथवा त्यो संज्ञा दिनुभयो ढुङ्गीहरू, किनभने उनीहरूले नै स्वर्गको ढोका बन्द गरेका छन्। उनीहरूको व्यवहारले उनीहरूले आफूले नगर्ने अनि अरूलाई पनि नगर भनेर मुखले एउटा गर्ने कुरा अर्कै गरेर स्वर्गको राज्यलाई बन्द गरेका छन्। उनीहरू आफै पनि स्वर्ग राज्यमा पस्दैनन् र अरूलाई पनि पस्न दिँदैनन् भन्ने कुरा यीशु प्रभुले स्पष्ट बताए। मानिसहरू आफू पनि नपस्ने अरूलाई पनि पस्न नदिने यो प्रवृत्ति चाहिँ साह्रै नराम्रो हो। राज समाजमा यस्तै कुराहरू देखिन्छ, मैले पाएन भने अरूले पनि नपाओस् भनेर छेक्ने प्रयास गर्दछन्। यो भनेको एकदम धूर्तता हो, यो नराम्रो कुरा हो। आफूले नपाए भने अरूले पाओस् भन्ने मन चाहिँ राम्रो मन हो, तर आफूले पाएन भने उसले पनि नपाओस् भनेर मानिसहरूले हत्या समेत गरेका छन् र यी व्यक्तिहरू शास्त्री र फरिसीहरूले आफूलाई त्यसरी प्रस्तुत गरेको हामी देख्छौं र यिनीहरूले विधवाहरूको घर खाइदिन्छन् र लामो लामो प्रार्थना गर्ने भान पनि गर्दछन् र विधवाहरूको जीवनमा उनीहरूले अवहेलित गर्ने, उनीहरूलाई तुच्छ ठान्ने र उनीहरूलाई तल खसाल्ने काम यिनीहरूले गर्थे र लामो लामो प्रार्थना गर्ने भान पनि यिनीहरूले पार्दथे मानिसहरूलाई देखाउनको निम्ति। उनीहरू चरको रूपमा प्रार्थना गरेर आफूलाई भित्र खोक्रो बाहिर चाहिँ बोक्रो भनेर देखाउने व्यक्तिहरू थिए। राज समाजमा धेरै मानिसहरू यस्तै हुन सक्छ कि उनीहरूले मानिसलाई देखाउनका निम्ति हर तर उनीहरूले कोसिस गर्दछन् तर भित्र भने त्यस्ता हुँदैनन्। उनीहरू एकजनालाई आफ्नो मतमा ल्याउनलाई समुद्र र जमिन चाहर्दछन्, धेरै मेहनत गर्दछन् तर त्यो उनीहरूको मतमा आएपछि उनलाई आफूभन्दा दोब्बर नरकको छोरो बनाउँछन् र उनीहरूले आफ्नो मतमा ल्याउनका निम्ति हर प्रयास गर्छन्। मतमा आइसकेपछि उसलाई नरकको खोजमा उनीहरूले पठाउँछन्। उनीहरू आफू पनि स्वर्ग जाँदैनन्, यिनलाई पनि स्वर्ग नजानको लागि ठूलो भूमिका खेल्छन् र यहाँ यो पनि छ कि मन्दिरको शपथ खानेले मन्दिर र त्यसभित्रको बास गर्नु हुनेको शपथ खान्छ। उनीहरूले पुदिना र सुप र जिराको दशांश दिन्छन् तर व्यवस्थाका गहकिला विषयहरूको अवहेलना गरेको देखिन्छ र यीशु प्रभुले चाहिँ उनीहरूलाई सुप र जिराको दशांश दिँदा त राम्रै हो, त्यो असलै हो, तर त्यो दिएर मात्रै पुग्दैन, व्यवस्थाका गहकिला जो न्यायका कुरा हुनुपर्ने थियो, दयाको कुरा हुनुपर्ने थियो, विश्वासको कुरा हुनुपर्ने थियो, त्यसकारण दशांश दिएर पनि न्यायको कुरा, दयाको कुरा र विश्वासको कुरा हुनुपर्ने थियो तर त्यहाँ थिएन। त्यसै कारण यीशुले धिकार भनेर यिनीहरूलाई भनौँ सम्बोधन गर्नु पर्यो किनकि उनीहरू कचौरा र थालको बाहिरपट्टि माझ्दछन् तर भित्रपट्टि भने ती लोभ र असयमले भरिएका हुन्छन्। भित्रपट्टि कुहिएको बाहिरपट्टि चाहिँ राम्रो देखाउने चरित्र उनीहरूको थियो र यस्तो दोहोरो चरित्र भएर जिउनेहरूलाई प्रभुले ढोङ्गी कपटी भनिकन सम्बोधन गर्नुभएको छ। अन्ध फरिसीहरूलाई उहाँले भन्नुभयो पहिले कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा होस्। भित्रपट्टि ठिक हुनुपर्छ भन्ने कुरा यहाँ हामी बुझ्छौ। अन्ध फरिसीहरूले त्यो गरेनन्, उनीहरूले त कचौराको बाहिरपट्टि मात्र उनीहरूले टल्काए, भित्रपट्टि चाहिँ गन्ध थियो त्यसैकारण यीशु प्रभुले उनीहरूलाई अन्धहरू भनिकन भन्नुभयो शास्त्री र फरिसीहरूलाई चुन लाइराखेका चिहानहरू जस्ता भन्नुभएको छ उनीहरू चाहिँ बाहिरपट्टि सुन्दर देखा पर्छन् सबैले राम्रो भन्छन् सबैले असल छन् भन्छन् तर भित्रपट्टि भने मरेको मान्छेहरूको हाडहरू सबै अशुद्धताले भरिएका हुन्छन् र एउटा चिहानलाई हेर्दाखेरि बाहिर एकदम कमेरोले पोतेको कारण सेतो देखिन्छ राम्रो देखिन्छ तर भित्र भने कुहिएका हाडहरू र अशुद्धताले भरिएको हुन्छन् त्यसरी नै मानिसहरूको जीवनमा जुन मानिसले बाहिर देखाउने समाजमा देखाउने हिसाबले काम गर्छ भित्रपट्टिको वास्ता गर्दैन त्यो व्यक्तिहरू ढुङ्गीहरू हुन्छन् उनीहरू अन्धहरू हुन्छन् र उनीहरू चाहिँ चिहानहरू जस्ता हुन्छन् यसरी नै शास्त्रीहरू र फरिसीहरू पनि बाहिर मानिसहरूको सामान्य धर्मी र धर्मी देखा पर्छन् र भित्र भने कपट र दुष्टताले भर्दछन् भन्नुभयो आदरणीय श्रोता मानिसहरूको जीवनमा बाहिर चाहिँ म असल छु भनेर देखाउने थुप्रै प्रयासहरू भइरहन्छन् तर भित्र भने कपट तुष्टताले भरिएको हुन्छ लोभले भरिएको हुन्छ डाहले भरिएको हुन्छ खराब कुराले भरिएको हुन्छ र शास्त्री र फरिसीहरूले अगमवक्ताहरू चिहानहरू पनि बनाए अथवा उनीहरूलाई मारे र उनीहरूले धर्मीहरूको स्मारकलाई पनि सिंगार्छन् र उनीहरूलाई साँभे सर्पका बच्चा र नरकको दण्ड पाउने व्यक्तिको रूपमा सम्बोधन गर्नुभयो यिनीहरूले अगमवक्ताहरूलाई मारेका छन् उनीहरूले धर्मीहरूको स्मारकलाई उनीहरूले सिंगार्छन् र उनीहरू बाहिर राम्रो देखा पर्छन् र असल काम गरेको छु भन्छन् तर उनीहरू साँभे सर्पका बच्चाहरू जस्तो व्यवहार गर्दछन् त्यसकारण पृथ्वीमा बगाएको सबै धर्मी जनको रगतको निर्दोष हाबिलको रगतदेखि लिएर बेरे क्याका छोरा जकरियाको रगतसम्म जसलाई उनीहरूले पवित्र स्थान र वेदीको बीचमा हत्या गर्थे गरे र सो उनीहरूकै टाउकोमा पर्ने छ भन्नुभयो सबै यो शास्त्री र फरिसीहरूले गरेका कुकर्महरू उनीहरूले परमेश्वरको वचन धर्मशास्त्र व्यवस्था पाएर पनि उनीहरूले आफूलाई व्यवस्था अनुसार नचलेर मानिसहरूको अगाडि व्यवस्थालाई व्यवस्थाको अर्थ लाउने व्यक्तिहरू व्यवस्थाले यो यो भनेको छ भनेर भन्ने व्यक्तिहरू यो गर त्यो गर भनेर समाजलाई भन्ने मानिसहरू तर आफैले नगरिकन अरूलाई गर भनेर यिनीहरूले बल लगाएको उनीहरूले आज्ञा दिएको कुराहरू यहाँ देख्छौ र कति अगमवक्ताहरूलाई मारे र अब यिनीहरूले यीशुलाई पनि मार्ने योजनामा उनीहरू हुन्छन् त्यसैले यिनीहरूमाथि कडा दण्ड आउने कुरा यीशुले यहाँ प्रकट गर्नुभएको छ यस्तै ढोङ्गीहरूको न्याय एक दिन हुनेछ र बाहिर ठिक्क भित्र दिक्क भएर जिउने मानिसहरू अरूलाई देखाउने हिसाबले काम गर्नेहरू भित्र आफूले नगर्ने बाहिर चाहिँ मानिसहरूको अगाडि ठिक छु भनेर देखाउने मानिसहरू यी सबैको न्याय परमेश्वरले गर्नुहुन्छ र यीशु प्रभुले यिनीहरूलाई कडा रूपमा प्रस्तुत गर्दै गर्नु हुँदाखेरि उहाँले आफूलाई सही कुरा प्रकट गर्दै यस्तो खालको ढुङ्गीपन ढुङ्गीहरूले परमेश्वरको राज्यमा काम गर्न सक्दैनन् र उनीहरूको न्याय पक्कै हुन्छ भन्ने कुरालाई पनि यहाँ परमेश्वरको आत्माले लेखकद्वारा प्रकट गरिराख्नु भएको छ र यस्ता मानिसहरूले गर्दाखेरि स्वर्गको ढोका समेत बन्द हुने कुरा पनि यहाँ उल्लेख गरिएको छ र लेखकले शास्त्री र फरिसीहरूलाई ढुङ्गीको संज्ञा दिएको छ उनीहरूलाई धिक्कार्नु भएको छ किनकि उनीहरू बाहिर मानिसको सामान्य धर्मी देखा पर्ने र भित्रपट्टि लोभ र असयमले भरिएको कुरा यहाँ देखिन्छ र यीशुले भन्नुभयो पहिलो कचौरा र थालको भित्रपट्टि सफा पार र तिनको बाहिरपट्टि पनि सफा पार त्यसरी नै हरेकले आफूलाई बाहिर मात्र होइन भित्र पनि धर्मी ठहरिनु पर्छ आदरणीय श्रोता परमेश्वरको राज्यमा यसरी ढुङ्गीपनले काम गर्दैन ढुङ्गीपनमा जुन दोहोरो चरित्र छ बाहिर असल देखाउने खोज्ने र भित्रपट्टि चाहिँ खराबले भरिएको हुन्छ यस्तो कुरालाई संसारले न्याय नगर्ला तर परमेश्वरले हरेकको न्याय गर्नुहुन्छ राजा यदि त तपाईं हामी सबैको जीवनमा न्याय गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँले हरेकको जीवनलाई हेर्नुहुन्छ। कतै ढुङ्गीपनले हाम्रो जीवनमा पनि बास गरेको छ कि? हाम्रो व्यवहारमा दोहोरो चरित्रले काम गरिरहेको छ कि? आज हामी आफैले आफैलाई जाँच गरौं, आफैले आफैलाई सोचौं। कतै शास्त्री र फरिसीहरू जस्तै हाम्रो जीवनमा पनि ढुङ्गीपनले राज्य गरेको छ कि? र ढुङ्गीपनबाट अलग हुनुपर्छ, ढुङ्गीपनबाट छुटकारा पाउनुपर्छ। र त्यसको लागि येशु प्रभुलाई साँचो हृदयले विश्वास गर्नुपर्छ। येशुलाई साँचो हृदयले विश्वास गरिसकेपछि उहाँको आत्मा हाम्रो जीवनमा, आत्माले हाम्रो जीवनमा बास गर्नुहुन्छ। उहाँको आत्माको सहायताबाट हामी सबैजना ढुङ्गीपनबाट हामी बाँच्न सक्छौ, ढुङ्गीपनलाई विजय गर्न सक्छौ, अथवा ढुङ्गीपनबाट हामी विजय हुनेछौ र परमेश्वरलाई महिमा दिने जीवन हामीले पाउनेछौ। र आज ढुङ्गीपनबाट छुटकारा पाएर परमेश्वरको राज्यमा आनन्दित भएर जिउन हामी सक्नेछौ। त्यसकारण आज प्रवचन सुन्दै गर्नु हुँदाखेरि यहाँहरू कतिजनाले येशूलाई अहिलेसम्म विश्वास गर्नु भएको छैन भने, र आफ्नो जीवनमा ढुङ्गीपनले राज गरिरहेको देख्नु भएको छ भने, आज नै येशूलाई ग्रहण गर्नुहोस्, येशूलाई विश्वास गर्नुहोस् र येशूलाई विश्वास गरेर ढुङ्गीपनबाट छुटकारा पाउनुहोस्, ताकि स्वर्गको राज्य कसैले नछेकोस्, बन्द नगरोस्, हामीद्वारा कसैबाट पनि स्वर्गको राज्य बन्द नहोस्, बरु स्वर्गको राज्य खुलाउन सकेको होस्। आउनुहोस्, हरेकले येशूलाई विश्वास गरौं र ढुङ्गीपनबाट छुटकारा पाऊ र परमेश्वरको महिमा गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले समय दिनुभयो भने अर्को मौका पायो भने फेरि प्रवचनको सेवा गर्ने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हौस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हौस् त।

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा।
5: 0555754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोप्राइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447
9: सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का होस्
11: सर यस्तै भनेर चाहनुहुन्छ
12: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
10: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
10: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
12: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
10: सम्पर्क नम्बर 9860628106 9082479417
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
3: ल त पनि विदेशमा लाइस कि के हो?
4: यही भनेदेखि जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु मस।
4: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: सर सर, कम्प्युटर ल्याब जाने आज,
7: अब नेक्स्ट फ्राइडे पक्का होस्?
6: सर
7: सधैँ यस्तै भनेर चाहनुहुन्छ?
8: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
7: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
8: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिन्छ नि।
4: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
9: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
4: सम्पर्क नम्बर 9860628106, 9082479417।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
15: महाचार महापहाड, Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड हलिडे।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: गरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 0105202667, 0105202667।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
8: 9861705544।
9: सर सर, कम्प्युटर ल्याब जाने आज।
10: अब नेक्स्ट फ्राइडे पक्का होस्।
11: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा?
12: ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
12: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
0: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
12: प्रोपाइटर शिवराज श्रेष्ठ, गोर्खाली।
0: सम्पर्क नम्बर 9860628106, 9082479417।
13: रेडियो बिहानी 97.6 MHz।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
3: ल त पनि विदेश जानलाई, इसकी के हो
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
3: बटारिया कुरा नगर्नु पर्छ।
4: होइन तलाई थाहा छैन के हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
3: किन थाहा नहुने नि हौ, सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो मन्दिरमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भक्खर पैसा दिएको हैन? त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ, हजुरलाई के थाहा?
2: हैन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: परेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
7: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्क नम्बर 01520267 01520267।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न। मम्मी
1: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर?
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
1: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
11: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
12: काठमाडौँ जाने बाटोपट्टि।
11: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
12: 9861705544।
13: सर सर, कम्प्युटर ल्याब जाने आज।
14: अब नेक्स्ट फ्राइडे पक्का?
15: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
14: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
15: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए? हाम्रै धादिङ्गसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
16: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
15: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
16: सम्पर्क नम्बर 9860628106, 9082979417।
17: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
18: शाओमी किन्दा उपहार एभ्री डे, बम्परमा थाइल्यान्ड हलिडे।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
1: बुढा आज इन्टरभ्यु थियो के भयो त?
2: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन, अनि कहाँबाट लिएर आउने गहना?
4: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुनसादी पसलबाट।
3: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
5: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनसादीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
4: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 9841639953।
5: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
6: यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जान ला।
6: ल त पनि विदेश जान लाइस कि के हो?
7: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
6: बटारिया कुरो नगर्नु मस।
7: होइन, तलाई थाहा छैन क्या हो, धादिङ बेसी मिलनटोलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
6: किन थाहा नहुने नि हौ, यी सुनको औठी त हातमै छ। हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर, 12 महिना अफर।

0: पसलले यस रूमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्याण्ड मलेसिया र दार्जीलिङ टुर साथै सुनको औठी।
1: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जीलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: सर सर कम्प्युटर ल्याब जाने आज,
4: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
5: होइन? के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
4: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
5: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
1: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
6: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
1: सम्पर्क नम्बर 98 60 628 106, 98 0 82 79 417।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
8: 98-61-97-65-47।
9: सर सर, कम्प्युटर ल्याब जाने आज।
10: अब नेक्स्ट फ्राइडे पक्का होस्।
11: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
11: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
12: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
12: सम्पर्क नम्बर 98-60-628-100 98-082-79-417।
13: रेडियो बिहानी 97.6 MHz।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला।
5: ल त पनि विदेश जानलाइस कि के हो?
6: यहीँ भन्दा किन चाहेर है पासपोर्ट?
5: बटारिया कुरा नगर्नु पर्छ।
6: होइन तलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, आहा। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
8: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: हो अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने। कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808887878।
12: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
13: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
14: रेडियो बिहानी 97.6 MHz।
15: विजयादशमी 2081 को हार्दिक मंगलमय शुभकामना।
16: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु

0: कृष्णा सप्लायर्स धादिङ बिस्ती पुसार बजार प्रोप्राइटर कृष्णा किबल्सिना
1: सम्पर्क मोबाइल 9741031429
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
3: होइन के भयो किन एक्लै गनगन गरिरहे
2: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
3: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
2: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
2: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9160261 र 010520542

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: सर सर कम्प्युटर ल्याब जाने आज
5: अब नेक्स्ट फ्राइडे पक्का होस्
1: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
5: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
1: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
5: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
1: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
5: सम्पर्क नम्बर 98-60-628-106 98-082-79-417
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र

0: 0105090
1: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843047437।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
2: ल, त पनि विदेश जानलाइस कि के हो?
3: यही बहन्दा किन जाएर हो पासपोर्ट
2: बटारिया कुरो नगर्नु मस
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
9: सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का हो सर
11: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
10: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
11: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082479417
12: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्

0: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
1: रेडियो बिहानी समय संकेत यति बेला मध्याह्नको 12 बज्यो।

0: 山
1: ちゃん、रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
2: 99.4 रेडियो थाहा संचार स्टूडियो टाइम
1: इट्स 12 PM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पोखरामा स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 जनाको मृत्यु, 3 जनाको परिचय खुल्यो, 14 घाइते अस्पताल भर्ना।
0: कंग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी, आजै मतगणना शुरू गर्ने निर्वाचन समितिको तयारी।
1: दशैंमा घर जाने यात्रुको लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला, भटेकोशी बाढ़ी प्रभावित रसुवाको उत्तर गया र नुवाकोटको किसपाङ जोड्न ट्विन सञ्चालन।
0: इरानमा नोभेम्बर 3 अघि आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको जिकिर, साउदी अरेबियामा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न भारतको सल्लाह।
1: र विश्वकप लीग टू अन्तर्गत नेपाल ओमान र क्यानाडा बीचको सिरिज शुरू, पहिलो खेलमा नेपालले पर्सी क्यानाडासँग प्रतिस्पर्धा गर्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा
3: मिलाउँ।
2: घर सर बेच्नु छोडेर यतातिर कता नि,
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कास्कीको पोखरा महानगरपालिका 28 कालिकामा आज बिहान भएको स्कूल बस दुर्घटनामा 4 बालबालिका सहित 5 जनाको मृत्यु भएको छ अनि 14 जना घाइते भएका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार 3 बालिका, 1 बालक र 1 स्थानीयको मृत्यु भएको हो। मृतक मध्ये 3 जनाको पहिचान खुलेको छ। पहिचान खुल्नेमा ठेगाना नखुलेकी 13 वर्षीय ममता तिवारी, 14 वर्षीय असीम कणेल बसमा सवार उपचार गर्न भनी लिफ्ट मागेर चढ़ेका पोखरा 28का 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। मृत्यु भएका 2 बालिकाको पहिचान खुलेको छैन। घाइतेमध्ये 3 जनाको गण्डकी मेडिकल कलेज र 11 जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। बिहान पोखरा 28 माझ थानाबाट कालिका बोर्डिङ स्कूलका लागि विद्यार्थी बोकेर जाँदै गरेको G2X14-17 नम्बरको बस कालिका स्थित ओखलेको भीरबाट पल्टिएर 200 मिटर तल पुगेको थियो।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनको लागि मतदान भइरहेको छ। राष्ट्रिय सभागृह र खुल्ला मञ्चमा मतदान केन्द्र राखिएको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूह अनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन्। राष्ट्रिय सभागृह मतदान केन्द्र कमा बागमती प्रदेशको मतदान भइरहेको छ। खुल्ला मञ्च मतदान केन्द्र खमा कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका साथै नेपाली जनसम्पर्क समितिको मतदानको व्यवस्था गरिएको छ। बिहान 11 बजेसम्म 2 घण्टामा 1200 बढ़ी मत खसेको छ। महाधिवेशन प्रतिनिधि 7317 जनाले भाग लिँदैछन्। एकजनाले 23 मतपत्रमा मतदान गर्नुपर्दा आधा घण्टाभन्दा बढ़ी समय लागेको छ। मतदान दिउँसो 3 बजेसम्म हुने र लगतै मतगणना शुरू गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो।
0: नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। दिउँसो 1 बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा यसअघि केन्द्रीय कमिटिबाट निर्णय हुन बाँकी केही विषयमा थप छलफल हुने बताइएको छ। हिजोको बैठकले पार्टीको संगठन सुदृढीकरणसँगै आगामी राष्ट्रिय भेला, वड़ा तथा पालिका अधिवेशन र रिक्त जिल्ला अध्यक्ष पदपूर्तिका महत्वपूर्ण निर्णय गरेको छ। मंगसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने एमालेको निर्णय छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ। यस्तै बैठकमा वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथ भएको थियो।
1: दशैंमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूर बीच यही असोज 20 गते बसेको बैठकले आजदेखि बुकिङ खुला गर्ने निर्णय गरेको थियो। सोही अनुसार टिकट बुकिङ खुलेपछि गैरातीदेखि नै नयाँ बस पार्कको टिकट काउन्टर अगाडि खुइचो लागेको छ। नयाँ बस पार्क सञ्चालन गर्दै आएको लोसे बहुद्देश्य प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरूका यात्रुहरू गैराती 9 बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए। दशैंको टिकट बुकिङका लागि लोसे बहुद्देश्य प्रालीले नयाँ बस पार्कको क्षेत्रमा 15 काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ।
0: रसुवाको उत्तरगया गाउँपालिका पैरेवेशीबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका 5 स्थित शान्ति बजार जोड्ने गरी ट्रेन सञ्चालनमा ल्याइएको छ। गत भदौ 10 गतेको भोटेको सिबाडीका कारण सड़क सञ्जाल अवरूद्ध भएको 44 दिनपछि ट्रेन हिजोबाट सञ्चालनमा ल्याइएको हो। बाढ़ीले आवागमन ठप्प भएपछि उत्तरगया 1, 2 र 3 का बासिन्दा यातायातको पहुँचबाट वञ्चित भएका थिए। ट्रेन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवत जावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ। स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठका अनुसार ट्रेनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीका 2-2 जना कर्मचारी तथा स्वयंसेवकको पनि व्यवस्था गरिएको छ। यो वैकल्पिक व्यवस्थाले सड़क पुनर्निर्माण नभएसम्मका लागि स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ। यसैबीच रसुवा नुवाकोट सीमास्थित फलाखु खोलाको भित्रवतीमा एक्रो ब्रिज जडान गर्ने कार्य धमाधम भइरहेको छ। रसुवा नुवाकोट सीमास्थित भित्रवतीमा निर्माण भइरहेको बेली ब्रिज पुलको लम्बाई 73.97 मिटर र चौडाई 5 मिटर रहने नेपाली सेनाले जनाएको छ। यही असोज 27 देखि 28 गतिसम्म सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनाको भनाई छ।
1: भारी वर्षा र हिमपातपछि असोज 11 गतेदेखि बेनेजोमसम्म कोरोला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरोला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाई भइरहेको छ। आयात भएका चिनिया फलफूल जन्य वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सर्ने र बिग्रिने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसममा हिजो एक कन्टेनरमा ढुवानी गरिएको ड्रागन फ्रूट स्थानीयलाई वितरण गरिएको थियो। करिब 24,50,000 मूल्य बराबरको ड्रागन फ्रूट समयमै गन्तव्यमा पुर्याउन नसकेपछि मुस्ताङको जोमसममा स्थानीयलाई वितरण गरिएको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। यो सँगै ड्रागनको मूल्य कन्टेनर भाड़ा र भन्सार राजस्व गरी अनुमानित 30 लाख रूपियाँको फलफूल क्षति भएको छ। कोरोला नाकाबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। कोरोलास्थित लोमान्थङ 4 नेचुङ स्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरोला नाकाबाट उक्त परिमाणमा चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना घरती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरोला नाका हुँदै स्याउ 87.3 सय टन, आँप 16.1 सय टन र ड्रागन फ्रूट 8.316 टन चिनिया फलफूल नेपाल भित्रिएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले उखु किसानलाई 1,50,00,000,000 अनुदान प्रदान गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान सम्बन्धी कार्यविधि हिजो स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अनुदान रकम बर्दिया रौतहट कैलाली कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदान स्वरूप प्रति क्विन्टल 70 रूपियाँ प्रदान गर्दै आएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले इरानसँग सकारात्मक दिशामा वार्तालाई अगाडि बढ़ाइरहेको बताउनु भएको छ। यद्यपि अमेरिकामा नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इरानमाथि कुनै पनि आक्रमण नगरिने उहाँको भनाइ छ। इरानसँगको वार्ता सकारात्मक दिशामा अगाडि बढ़िरहेको बारे आफ्नो सामाजिक सञ्जाल सोशल ट्रुथमा ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा लागू रहने दावी गर्नुभएको छ। होर्मुज जलमार्गबाट कृत्रिमानी परिमाणमा तेल ओसारपसार भइरहेको र बुधबार राति त्यहाँबाट 2 करोड़ 20 लाख ब्यारेल तेल ओसारपसार भएको ट्रम्पको दावी छ। यसमध्ये 1 ब्यारेल तेल पनि इरानतिरबाट नआएको र नगएको ट्रम्पले बताउनु भएको छ। अमेरिकाले इजरायलसँग मिलेर यस वर्ष फेब्रुअरी 28 अपरेशन फेरी अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो। यसैबीच हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थलहरूमा आक्रमण गरिरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन र आवश्यकता अनुसार घरभित्रै बस्न एडभाइजरी जारी गरेको छ। रियाद स्थित भारतीय दूतावासले जारी गरेको सूचनामा घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ। यसअघि एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान अक्टोबर 10 रद्द गरेको थियो।
1: र अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत ओमानमा घरेलु टोली सहित नेपाल र क्यानाडा सम्मिलित त्रिकोणात्मक सिरिज शुरू भएको छ। पहिलो खेलमा अहिले घरेलु टोली ओमान र क्यानाडा खेलिरहेका छन्। टस जितेको ओमानले पहिले ब्याटिङ गरिरहेको छ। ओमानले ताजा अवस्थामा 15.6 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 96 रन बनाएको छ। नेपालको पहिलो खेल भने पर्सि आइतबार क्यानाडासँग छ। सन् 2024 जारी लीग टू अन्तर्गत नेपाल र क्यानाडाका लागि यो अन्तिम तथा निर्णायक सिरिज हो। 32 खेलबाट 24 अंक जोडेको नेपाल र समान खेलबाट 1 अंक बढ़ी जोडेको क्यानाडालाई ओडीआई मान्यता जोगाउँदै विश्वकपको ग्लोबल छनौटमा पुग्न जितको विकल्प छैन। T20 फर्म्याटमा राम्रो प्रदर्शन गर्दै आएको नेपालको लागि एक दिवसीय क्रिकेट सुखद हुन सकेको छैन। सन् 2024 शुरू भएको दोस्रो संस्करणको लीग टूमा नेपालको अवस्था निराशजनक छ। 32 खेलमा 24 अंक मात्र जोडेको नेपाल तालिकाको 7 स्थानमा छ। ओमानमा हुने सिरिज नेपालको लागि अन्तिम सिरिज हो, जहाँ नेपाललाई जितको विकल्प छैन। 8 टोली सहभागी लीग टूको शीर्ष 4 टोली ओडीआई मान्यता सुरक्षित राख्दै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन्। अहिले 31 अंक सहित 4 स्थानमा रहेको ओमान भन्दा नेपाल 7 अंकले पछि छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पोखरामा स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 जनाको मृत्यु, 3 जनाको परिचय खुल्यो, 14 घाइते अस्पताल भर्ना।
0: कंग्रेस महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी, आजै मतगणना शुरू गर्ने निर्वाचन समितिको तयारी।
1: दशैंमा घर जाने यात्रुको लागि बसको अग्रिम टिकट बुकिङ खुल्ला, भटेकोसी बाढ़ी प्रभावित रसुवाको उत्तर गया र नुवाकोटको किस्ताङ जोड्न ट्विन सञ्चालनमा।
0: इरानमा नोभेम्बर 3 अघि आक्रमण नगर्ने अमेरिकी राष्ट्रपतिको जिकिर, साउदी अरेबियामा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न भारतको सल्लाह।
1: र विश्वकप लीग टू अन्तर्गत नेपाल ओमान र क्यानाडा बीचको सिरिज शुरू, पहिलो खेलमा नेपालले पर्सि क्यानाडासँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चुर रविन्द्र विदा हुन्छौ, नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने फेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड,
9: बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान बाट सेवा दिदै आइरहेको ओम चंकेश्वर इंटरप्राइजेस
10: धादिंग बेस्ती सुगम टोल संपर्क फोन नंबर 01052470
9: 98511 87882 गोल्सी बजार को लागि 01041316 र 920 बजार को लागि 98512049 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेस्ती धादिंग ओम टंकेश्वर इंटरप्राइजेस तपाईको सेवामा सधैं तत्पर।
11: पावर वाला चश्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
12: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
12: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
11: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98442066 16 र 98132337 54।
12: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला।
13: बाबा बाबा म टाढो स्कुल जान्न।
14: म पनि स्कुल जान्न मम्मी।
15: सुन्नुभयो छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
16: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्ने धादिङ बेसीमा।
15: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
17: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
18: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
17: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
18: काठमाडौँ जाने बाटोपट्टि।
17: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045454
18: 98167045454।
19: सर सर कम्प्युटर ल्याब जाने आज
20: अब नेक्स्ट फ्राइडे पक्का होस्
21: होइन के भयो के पो हल्ला हो यो क्लासमा। ए सर पनि यही हुनुहुँदो रहेछ त।
20: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
21: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा। हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
20: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
21: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
20: सम्पर्क नम्बर 98606281006 98082479417।
22: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Songs Nepal Acoustic Festival.
1: Radio Bihani 97.6 MHz.

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667, 0105202667।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
4: ल, त पनि विदेश जानलाइस कि के हो?
5: यहीँ बन्दै किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु मसँग।
5: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड

0: भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: सर सर, कम्प्युटर ल्याब जाने आज।
10: अब नेक्स्ट फ्राइडे पक्का होस्।
1: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
11: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुछा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिन्छ नि।
12: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल हिमालय चोक धादिङ।
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
12: सम्पर्क नम्बर 9860628100 9082479417।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: कता हो साइला, यस्तो हतार हतारमा
5: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
4: ल तपाईँ विदेश जानलाइस कि के हो?
5: यहीँ भन्दा किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु मस
5: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
4: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
6: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

छुना है साथी दो धर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन छु क्यो रातले भगाउँछ

उनी आउँछिन् जब त्यो साइकल चलाई मन भित्र मेरो घन्टी बजाई छरी दिउँ कि लाग्छ मलाई प्यार केटी हल्का हल्का फुच्ची छे अनि थोरै थोरै छुच्ची छे तर लास्ट च्वाक छे यार।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ। हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी

0: सर सर कम्प्लेन जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
2: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
2: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628100 9082479417
4: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि मा आफैले दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
5: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि
4: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
5: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 20 बजार चोक धादिङ प्रोप्राइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 0105203314 र 9860571466

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
3: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
1: 9851-87882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 9105202667 9105202667।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
0: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
0: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानला
6: ल, त पनि विदेश जानलाइस कि के हो?
7: यहीँ बन्द किन जाएर है पासपोर्ट
6: बटारिया कुरो नगर्नु पर्छ।
7: होइन, तलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महन्दीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
8: हजुर बाह्रै महिना अफर चल्ने यस रुमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीबीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
9: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है
10: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङबेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
11: बाबा बाबा म त आज स्कुल जान्न
12: म पनि स्कुल जान्न मम्मी
13: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
14: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
13: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
15: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
16: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
15: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
16: काठमाडौँ जाने बाटोपट्टि
15: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
16: 98 61 97 65 47
17: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
18: छैन सर के सोचिरहनु भएको छ
17: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
18: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
19: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
17: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778
20: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705544।
11: सर सर, कम्प्युटर ल्याब जाने आज।
12: अब नेक्स्ट फ्राइडे पक्का होस्।
13: सर, सधैँ यस्तै भनेर चाहनुहुन्छ।
14: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
13: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
14: न सर, यति कुराले पनि के चिन्ता दिइरहनु भा? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
13: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
14: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
13: सम्पर्क नम्बर 9860628106, 9082979417।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब फुल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका एक, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
7: ल, तपाईँ विदेश जानलाई के हो?
8: यहीँ बन्द किन चाहेर हो है पासपोर्ट?
7: बटारिया कुरो नगर्नु होस्
8: होइन, तलाई थाहा छैन के हो। धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको

0: com han mou el pas al tira?
1: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्याण्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्याण्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: सर सर कम्प्युटर ल्याब जाने आज,
5: अब नेक्स्ट फ्राइडे पक्का होस्।
6: सर सधैँ
7: यस्तै भनेर चाहनु होइन, के भयो के पो होला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
7: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए, हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
2: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ,
7: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
2: सम्पर्क नम्बर 98 60 628 106, 98 0 82 79 417।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन? अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपर्दो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ
12: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
13: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
12: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थालिङ एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861705544।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: तहाललाई बर्खास्त गर्न सिफारिस। भारतसँग सीमाना जोडिएको बाँके जिल्लामा डेंगूको संक्रमण बढ्दै लार्भा नष्ट अभियान सञ्चालन हुने। काभ्रेमा मतदाता नामावलीबाट 2602 जनाको नाम हटाइयो। कंगोमा इबोला घटे पनि सीमापार फैलिने जोखिम, महामारी नियन्त्रणमा चुनौती। मध्यावधि चुनाव अघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने। र रणजी ट्रफी खेलेका खेलाड़ी सम्मिलित टोलीसँग विराटनगर किंग्सको अभ्यास खेल, अमेरिका पहिलो पटक विश्वकप लीग टू च्याम्पियन।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पछिल्लो बाढ़ी प्रभावित स्थानीय तह विपद संकटग्रस्त क्षेत्र घोषित सम्बन्धी खबरबाट सरकारले 8 देखि 11 असोजसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, म्याग्दी, बागलुङ, पर्वत र नवलप्रासी, बर्दघाट, सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। यस्तो घोषणा गरेसँगै यी क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता सामग्री पुर्याउन सहज हुनेछ। सरकारले गोर्खाको शहीद लखन गाउँपालिका वडा नम्बर 3 र 4 उक्त सूचीमा राखेको छ। मनाङका चामे गाउँपालिका, नासो गाउँपालिका र मनाङ डिस्याङ गाउँपालिकाका वडा नम्बर 1 र 4 यो सूचीमा छन्। यस्तै म्याग्दीका अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, मंगला गाउँपालिका, धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकाले यो सूचीमा रहेका छन्। बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर 4 र 6, बढ़ीघाट गाउँपालिका, तामनखोला गाउँपालिका वडा नम्बर 3 र 4 तथा ताराखोला गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। यस्तै पर्वतका जलजला गाउँपालिका, फलेवास नगरपालिकाको वडा नम्बर 2, 3, 7, 8, 10 र 11, बिहारी गाउँपालिका 6, महाशिला गाउँपालिका वडा नम्बर 5 र 6 तथा मोदी गाउँपालिकाका वडा नम्बर 2 र 3 यो सूची राखिएको छ। नोलपासी सुस्ता गाउँपालिका 5 समेत यो सूचीमा छ। सरकारले 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। कास्कीको पोखरा महानगरपालिका 28 ओखले स्थित भीरमा आज बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ। आज बिहान करिब 6:30 मजा ठानाबाट कालिका इंग्लिश बोर्डिङ स्कूल विद्यार्थी लैजाँदै गरेको G2X417 बस ओखलेको भीरमा दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुनेमा 13 वर्षीय ममता तिवारी, असीम कणेल, 14 वर्षीय रूमिका नेपाली र शुभेच्छा तिवारी छन्। उनीहरू सबै कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी हुन्। बसमा लिफ्ट मागेर चढ़ेका पोखरा 28 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनापछि कालिका र मासठाना क्षेत्र शोकमा डुबेको छ। घटनाको सत्य तथ्य पत्ता लगाउन महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको समयजगतमा 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा मेकानिकल इन्जिनियर सरोज सालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनु भएको छ। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा अध्ययन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ। निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिश गरिएको छ। गत असोज 19 निलम्बनमा परेका दाहाललाई बर्खास्त गर्न सिफारिश गरिएको हो। सशस्त्र प्रहरी बलका अर्का एआईजी अञ्जनी कुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिश गरेको हो। समितिले बिहिबार नै प्रतिवेदन गृह मन्त्रालय बुझाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार निलम्बनमा परेका एआईजी दाहाल र हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको छ। एआईसी दाहालले सापकोटाको हटसेपमा प्रधानमन्त्री बालिन साह बालिनको मुभमेन्ट बारेको सूचना दिएको खुलेको छ। सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका राजदूतको संसदीय सुनवाई सोमबारबाट शुरू हुने भएको छ। संसदीय सुनवाई समिति सचिवालयका अनुसार असोज 26 शुरू हुने प्रस्तावित राजदूत विरूद्ध उजुरी दर्ता गराएका व्यक्तिसँग छलफल गर्ने र त्यसपछि सुनवाई प्रक्रिया थाल्ने कार्यतालिका छ। संसदीय सुनवाई समितिका सचिव तथा राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलका अनुसार असोज 26 राजदूतहरूको सुनवाई हुने भएको छ। नेपाली कांग्रेसको काठमाडौँमा भइरहेको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अहिले मतदान जारी छ र मतदानको समय थप भएको छ। आज मिति 2083 असोज 23 गते बिहानदेखि शुरू भएको मतदानका लागि यसअघि दिउँसो 3 बजेसम्मको समय तोकिएकामा त्यसलाई बढ़ाएर साँझ 5 बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। निर्धारित समय सीमाभित्रै उपस्थित भई मतदान गर्नुहुन सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि मतदाता र सरकारवालालाई कंग्रेसले अनुरोध गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो दसैंमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।

दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्दा पाउनुहोस् सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाऊ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देशको पुँजीको रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवपरिवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताउनु भएको छ। नेपाल बिजनेस इन्स्टिच्यूट अफ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालद्वारा आयोजित 5 संस्करणको नेपाल युवा उद्यमशीलता सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै वहाँले युवाको ज्ञान सिप, सृजनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो। उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्रमा पर्यटकको प्रवेश तथा बाहिरिने विवरण अध्यावधिक गर्न क्यूआर कोड प्रणाली शुरू गरिएको छ। पर्यटकको प्रवेश प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउने उद्देश्यले मनासलु संरक्षण क्षेत्र आयोजनाले क्यूआर कोड प्रविधि कार्यान्वयनमा ल्याएको हो। मनासलु संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी भुवनराज ओझाका अनुसार मनासलु क्षेत्रमा प्रवेश अनुमति लिँदै पर्यटकलाई क्यूआर कोड उपलब्ध गराइनेछ। उक्त कोड स्क्यान गरेपछि पर्यटकको प्रवेश तथा बाहिरिएको विवरण राष्ट्रिय प्रकृति संरक्षण कोषको मोबाइल एपमा अध्यावधिक हुनेछ। काभ्रेमा मृत्यु दोहोरो दर्ता र नागरिकता परित्याग गरेका 2602 जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने क्रममा मृत्यु भएका 1402, दोहोरो दर्ता भएका 1198 र नागरिकता परित्याग गरेका 2 नाम हटाएको हो। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्दरका अनुसार मृत्यु भएका मतदाताको नाम सबैभन्दा बढ़ी भूमलो गाउँपालिकाबाट हटाइएको छ। भारतसँग सीमाना जोडिएको बाँके जिल्लामा डेंगूको संक्रमण बढ़दै गएको छ। स्वास्थ्य कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा 90 डेंगूको संक्रमण पुष्टि भएको छ। नेपालगंज स्थित भेरी अस्पताल, संजीवनी अस्पताल लगायत अन्य अस्पतालमा चेक जाँचका क्रममा गत पौष महिनादेखि असोज 16 गतेसम्म 90 संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका बाँकेका मलेरिया फोकल पर्सन रत्नप्रसाद शर्माले जानकारी दिनुभयो। उहाँले डेंगू संक्रमण देखेका बिरामी मध्ये धेरैले उपचार गराएर घर फर्किसकेको र केही बिरामीको अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी आएको जानकारी दिनुभएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी।
5: तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
5: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98410055754, 98410055754। ए सुन्नुहोस् त, 50 भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
7: तपाईको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: सम्पर्क नम्बर 010-520-267 010-520-267।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54।
10: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
7: कता हो साइला यस्तो हतार हतारमा?
11: कहाँ हुनु नि, पासवर्ड बनाउनु जानला?
7: ल त पनि विदेश जानलाइस कि के हो
11: यहीँ भनेदेखि जाएर है पासपोर्ट
7: बटारिया कुरो नगर्नु म
11: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हो कि सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
11: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
12: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
11: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
13: बाबा बाबा म त आज स्कुल जान्न,
14: म पनि स्कुल जान्न मम्मी।
15: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे, मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर?
16: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
15: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
17: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
18: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
17: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
18: काठमाडौँ जाने बाटोपट्टि।
17: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
18: 9861-7045-47।
19: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
20: Xiaomi किन्दा उपहार एभ्री डे बम्परमा थाइल्यान्ड हलिडे। रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
2: 9851878182, गोल्छी बजारको लागि 0104016 र 9200 बजारको लागि 9851।

0: विशेषासाठी
1: बाबा बाबा म टाढो स्कुल जान्न
2: म पनि स्कुल जान्न मम्मी
3: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
4: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
3: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
6: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छ घर तल
6: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
6: 98167045 47
7: सर सर कम्प्युटर ल्याब जाने आज
8: अब नेक्स्ट फ्राइडे पक्का होस्
9: होइन के भयो के पो हल्ला हो यो क्लासमा
10: ए सर पनि यही हुनुहुँदो रहेछ त
8: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
10: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
11: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
10: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
11: सम्पर्क नम्बर 98606281 98082479417
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764।
2: कता हो साइला यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउनु जानला
2: ल त पनि विदेश जानलाइस कि के हो
3: यहीँ भन्दा किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु मस
3: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
2: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
4: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
3: सुन्नुहोस् त रुस 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841977913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861975447
11: अब नेक्स्ट फ्राइडे पक्का होस्
12: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
11: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङसी पुछा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
11: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
11: सम्पर्क नम्बर 9860628106, 9082979417।
13: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
14: होइन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै दार्जिलिङदेखि बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकञ्च नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ
3: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
0: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
3: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
0: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861975447।
11: सर सर कम्प्युटर ल्याब जाने आज
12: अब नेक्स्ट फ्राइडे पक्का
13: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
12: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
13: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
12: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
12: सम्पर्क नम्बर 9860628106 9082479417
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे।

0: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिन एमाले चोकबाट 6 घर तल
1: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861975447।
2: सर सर कम्प्युटर ल्याब जाने आज
3: अब नेक्स्ट फ्राइडे पक्का
4: होइन के भयो के पो हल्ला हो यो क्लासमा
5: ए सर पनि यही हुनुहुँदो रहेछ त
3: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
5: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
6: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
5: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
6: सम्पर्क नम्बर 9860628100 9082479417
7: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
8: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
9: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
3: ल त पनि विदेश जानलाई कि के हो?
4: यहीँ बन्द किन जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु पर्छ।
4: होइन, तलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभी जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रोज 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: सर सर, कम्प्युटर ल्याब जाने आज,
9: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
10: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
10: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
9: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
9: सम्पर्क नम्बर 9860628106, 9802479417।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आश्वस्त हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाईजहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा अशक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघातपूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए, वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविगात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविगात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। जे होस्, रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: ବୁଢ଼ୀ ଏର ତ ଲାଉ
1: ଆହା କତି ରାମ୍ରୋ ମଙ୍ଗଳସୂତ୍ର କାହା ବାଟରେ ଆଗ
0: କାହା ବାଟ ହୁନୁ ନି ମୈଲି ଦିଦି ବହିନୀ ସୁନସାଦି ଘର ଗହନା ଉଦ୍ୟୋଗ ବାଟ ଲ୍ୟା କୁ ନି
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-1857-37
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेस्टिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
8: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
9: बाबा बाबा म टाढो स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
4: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
13: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
4: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार धादिङ एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861975447।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: गरेस्ती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
2: ल त पनि विदेश जानलाई कि के हो?
3: यही भन्द किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु मस।
3: होइन तँलाई थाहा छैन के हो दार्जिलिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने हो? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
0: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है। रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: सर सर, कम्प्युटर ल्याब जाने आज,
6: अब नेक्स्ट फ्राइडे पक्का होस्।
7: सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
8: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
7: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
8: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
0: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
8: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली,
0: सम्पर्क नम्बर 9860-628-106, 9802-79-417।
9: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार, यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54, 98 61 97 65 47।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: को समर्पण कंप्यूटर एंड मोबाइल शॉप हमी कहा नया पुराना डेस्कटॉप कंप्यूटर लैपटॉप सीसी कैमरा प्रिंटर यूपीएस इंटरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मरम्मत गरिनका साथै कंप्यूटर संबंधी संपूर्ण काम गरिन्छ
9: सो समर्पण कंप्यूटर एंड मोबाइल शॉप नीलकंठ नगरपालिका तीन बेच बजार धादिंग संपर्क नंबर 9851108878 र 9808878778
12: महाचार महापहार
13: Xiaomi व Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi व Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
12: Xiaomi किन्दा उपहार एभ्रीडे Thailand Holiday
14: Radio Bihani 97.6 MHz

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दाई, हामीले यी दिनहरूको अध्ययनमा चाहिँ एफएससीको पुस्तकबाट निरन्तर रूपमा अध्ययन गरिरहेका छौं र यो अध्ययनमा हामीले ख्रिस्टले प्रत्येक विश्वासीलाई दिनुभएको वरदान, मण्डलीको निर्माण र ख्रिस्टमा आत्मिक रूपमा परिपक्व हुँदै जानुपर्ने विषयमा चाहिँ सिकिरहेका छौं र आजको अध्ययनमा चाहिँ हामी यी विषयहरूलाई निरन्तरता दिँदै जानेछौ कि केही फरक विषयहरूमा चाहिँ आजको अध्ययनमा चाहिँ हामी हेर्नेछौ।
3: आजको अध्ययनमा हामी पावलले निकै स्पष्ट रूपमा पुरानो जीवन र नयाँ जीवन बीचको भिन्नता देखाएका कुराहरूलाई हेर्नेछौ। ख्रिस्टलाई नचिनेको अवस्थामा मानिस आफ्नो पुरानो स्वभाव र संसारको सोच अनुसार जिउँछ, तर ख्रिस्टलाई स्वीकार गरेपछि उसको जीवनमा परिवर्तन आउनुपर्छ भन्ने वास्तविकतालाई आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
2: अर्थात् ख्रिस्टमा विश्वास गरिसकेपछि चाहिँ पुरानै जीवनशैलीमा फर्केर बस्नु हुँदैन भन्ने कुरा चाहिँ भन्नुभयो दाइ तपाईले।
3: हजुर, ठिक त्यही हो भाइ। यो अध्ययनले जोड दिने मुख्य कुरा यही हो कि ख्रिस्टियन जीवन केवल बाहिरी रूपमा धर्म परिवर्तन गर्नु होइन, मानिसको सोच, हृदय र जीवनशैलीमा वास्तविक परिवर्तन आउनु हो।
2: यसको मतलब दाइ, मानिसको समस्या केवल उसको बाहिरी व्यवहारमा मात्र होइन, उसको सोच र हृदयमा पनि रहेछ। त्यसैले बाहिरी परिवर्तन मात्रै होइन, हृदयको परिवर्तन पनि आवश्यक रहेछ नि।
3: हजुर भाइ, हृदय परिवर्तन गर्न खोज्नु राम्रो हो, तर वास्तविक परिवर्तन भित्रबाट शुरू हुन्छ। जब मन र हृदय परिवर्तन हुन्छ, तब जीवनशैली पनि परिवर्तन हुँदै जान्छ भन्ने शिक्षा हामीले आज थाहा गर्नेछौ।
2: अनि दाइ, हामी जो ख्रिस्टमा छौं अथवा ख्रिस्टियनहरू छौं, हामीले चाहिँ पुरानो मानिसलाई त्याग्नु पर्छ भन्ने कुरा चाहिँ कसरी बुझ्ने त?
3: पुरानो मानिस भन्नाले हाम्रो ख्रिस्टमा आउनुभन्दा अघिको पापमय जीवन र स्वभावलाई बुझिन्छ। आजको खण्डले हामीलाई त्यस पुरानो जीवनशैलीलाई त्याग्न आग्रह गर्दछ। हामीले पापलाई आफ्नो पहिचान बनाएर बस्नु हुँदैन। त्यसैले श्रोताहरू आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो वास्तविकतालाई थाहा गरौं।
4: परमेश्वरको वचन एफिसी 4:17-24 पदसम्मबाट देख्न गइरहेका छौं। अघिल्ला दिनहरूमा हामीले एफिसी 4:1-16 पदसम्मबाट चर्च, मण्डली, नयाँ मानिस हो भन्ने विषय अन्तर्गत दुई उपविषयबाट देखिरहेका थियौं। पहिलो थियो नयाँ मानिसको प्रदर्शनी, दोस्रो नयाँ मानिसको रोकावट, अनि हामी अर्को तेस्रो उपविषयबाट आज देख्दछौ, त्यो हो नयाँ मानिसको निषेध यानी मनहा। त आउनुहोस् हामी एफिसी 4:17-19 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिँदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समाज अन्ध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसासहित गर्नका निम्ति तिनीहरूले आफैलाई कामुकताको वशमा सुम्पिएका छन्। अमित्र, हामीले पहिले नै नयाँ मानिसको प्रदर्शनी रोकावटको बारेमा देखिसकेका छौं। अहिले हामी नयाँ मानिसको निषेध मनाको बारेमा देख्दछौ कि त्यो कुन कुन कुरा हो जुन चाहिँ नयाँ मानिस यानी मण्डली चर्चले मना गर्नु पर्दछ। आजकल पश्चिमी मुलुकहरूमा विशेष गरेर नयाँ नैतिकताको बारेमा, न्यू मोरालिटीको बारेमा धेरै कुरा भइरहेको हामी सुन्दछौ। जुन संसारमा अरू केही कुरा नभएर त्यो पुरानो पाप हो। अमित्र, ख्रिस्टमा स्वतन्त्रता छ, तर यो स्वतन्त्रता पाप गर्ने लाइसेन्स होइन। मित्र, नयाँ मानिसको लागि शास्त्रीय मनाहा यानि निषेध मानिसले स्थापित गरेका केही निषेधहरू मनाहरूबाट अलग्गै भिन्नै छ। उदाहरणको निम्ति म यो देख्दिन कि कहाँ चाहिँ शास्त्रमा यो लेखिएको छ कि स्त्रीहरूले मेकअप गर्नु हुँदैन। म एक समूह, एक ग्रुप अनुसन्धानकर्ताहरूको बारेमा जान्दछु जसले सालौंदेखि स्त्रीहरूको आत्मिकताको, तिनीहरूले लगाएका पहिरन र तिनीहरूले गर्ने मेकअपद्वारा शोध यानि जाँच गर्दथे। अनि मैले जवान केटीहरू देखेको छु जसले आफ्नै बारेमा सोच्दथे कि तिनीहरू आत्मिक थिए किनभने तिनीहरूले कुनै त्यस्ता मेकअपहरू गर्दैनथे। मित्र, यो एक किसिमको देखावटी मात्र हो, यो कुनै शास्त्रीय तथ्य होइन। ख्रिस्टियनहरूले आफूसँग भएका कुरा लगाउन सक्छन्, आफैलाई उत्तम सुन्दर राख्न सक्छन्। यसले आत्मिकतामा प्रभुसँगको सम्बन्धमा कुनै प्रभाव पार्दैन, कुनै फरक पार्दैन। मेकअप गर्ने कुराले वा नगर्ने कुराले कुनैलाई धेरै आत्मिक र बेआत्मिक संसारिक पार्दैन। आत्मिकता र बेआत्मिकता छुट्याउने यो माध्यम होइन, यो तरिका होइन, यसद्वारा हामी छुट्याउन सक्दैनौ। महत्वपूर्ण कुरा यो हो, परमेश्वरसँग तपाईँको व्यक्तिगत सम्बन्ध चाहिँ के हो, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। तपाईँ मेकअप नगर्नुहोला, सिम्पल साधारण देखा पर्नुहोला, तर तपाईँको आन्तरिक भित्री सम्बन्ध प्रभुसँग चाहिँ ठिक छैन भने त्यो के काम। अनि तपाईँ सायद राम्रो राम्रो लुगा लगाउनुहुन्छ होला, तर तपाईँको सम्बन्ध प्रभुसँग अति नै घनिष्ठ छ भने त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरो हो। मेरो मतलब के हो भने, लगाउने नलगाउने कुराले कुनै फरक पार्दैन, तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तपाईँको प्रभुसँग वास्तविक घनिष्ठ सम्बन्ध कस्तो छ। के तपाईँ प्रभुलाई ती सबै कुराभन्दा धेरै प्रेम गर्नुहुन्छ, श्रेय दिनुहुन्छ, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण हो। त्यसकारण मेकअप गर्ने कुराबाट कसैको आत्मिकताको जाँच गर्न सकिँदैन र गर्नु हुँदैन। मेरो मतलब यो होइन कि तपाईँले जस्तो पायो त्यस्तै पोशाक लगाउन सक्नुहुन्छ या हामी लगाउन सक्छौ, म यसको पक्षमा छुइन। जस्तै आज धेरै आधुनिक भनाउँदा चेली बेटीहरूले लगाउने गर्छन् पूरा शरीर देख्ने पोशाक, यसको पक्षमा म छुइन। आफूसँग भएको त्यस्तो कुनै किसिमको पोशाक लगाउन सकिन्छ, मेकअप लगाउन सकिन्छ जुन देख्नमा असल सुन्दर लाग्छ, तर यौन आकर्षण गर्नको निम्ति होइन, म यसको पक्षमा छुइन। तर त्यहाँ कोही कोही ख्रिस्टियनहरू छन् जसले मानिसहरूद्वारा बनाइएका धेरै निषेधहरू मनाहरूमाथि जोड दिन्छन् जुन शास्त्रमा छैन। अहिले यहाँ एफिसीमा परमेश्वरको सन्तानको लागि केही मनाहीहरू, केही निषेधहरू छन्। हामी अन्य जातिहरू जस्तै हिँड्नु हुँदैन। यस समयमा पाउल विश्वासीको हृदयको व्यवहारिक पक्षतिर फर्कन्छन्। उसले यसको पद एक र तीन पदमा परिचय दिइसकेका छन्, तर चर्चको एकताको विषयको परिचयद्वारा ऊ घुमौरो बाटोतिर गए। अहिले अन्य जातिहरूको जीवनको तस्विरहरू र एफिसियनहरूका तिनीहरूको ख्रिस्टमा विश्वासमा धर्मान्तर हुनभन्दा पहिलेको तिनीहरूको जीवनको तस्विर दिन्छन्। यो कुराको याद राखौं कि अध्याय 2:11-12 पदमा उसले भन्यो, यानि पाउले भन्यो कि कसरी तिनीहरू परमेश्वरबाट टाढा पराई आसन्न भएका परमेश्वर रहित र पापमा बसिरहेका थिए। त्यो नै तिनीहरूको तस्विर थियो। त्यो आज पनि उद्धार नपाएका गुमेका निन्दित मानिसहरूको सत्य तस्विर हो। पाउले अन्य जातिहरूका चार हृदयहरूका पक्षहरूको दिन्छन् जुनले गुमेका निन्दित मानिसको जीवनको मूर्ख उद्देश्य र पूर्ण व्यर्थताको नमूनाद्वारा वर्णन गर्दछन्। पहिलो हो आफ्नो मनको व्यर्थतामा चल्छन्, मतलब जीवनको व्यर्थ रित्ता धोका भ्रम हुन्, जुनले सोच्दछ कि पापमा सन्तुष्ट त छ, आनन्द छ। यो आज कति धेरै मानिसहरू त्यस बाटोमा र त्यस तरिकामा हिँड्छन्। म ती जवान केटा केटीहरू र अन्य मानिसहरूको निम्ति धेरै खेदको महसुस गर्दछु जसले पाप अनैतिक जीवन नै जीवन ढाँचाको रूपमा लिएका छन्। एकजना केटीले मलाई भनिरहेकी थिइन्, तिनले दुईपल्ट गर्भपात गरिन्, अबोर्सन गरिन्, जबकि तिनको विवाह भएको थिएन। हेर्नुहोस्, तिनले जीवनमा दुई महान पाप गरे। पहिलो हो व्यभिचार, किनकि उसले विवाह गरेको थिएन, यो विवाह भन्दा बाहिरको सम्बन्ध थियो, अनि यो शास्त्रले भन्छ कि पाप हो। अनि दोस्रो चाहिँ भ्रूण हत्या, दुई बच्चाको हत्या। ओ कष्ट जीवन, त्यो खुसीपनको हर्ष आनन्दको जीवन होइन मित्र, जुन परमेश्वरले आफ्ना सन्तानहरूको निम्ति योजना बनाउनु भएको छ। यो गुमेको निन्दित मानिसको हृदय हो, यानि मनको व्यर्थतामा हृदय हो। यो जीवनको व्यर्थ खाली भ्रम धोका हो, अनि मद्यपान पिउनु अर्को भ्रम धोका हो। यसले आज हजारौं हाम्रा जातिहरूलाई नष्ट गरिरहेको छ, विनाश गरिरहेको छ। गुमेको निन्दित अन्य जातिहरूको दोस्रो हृदयको पक्ष हो। तिनीहरूको समझ अन्ध्यारो भएको छ, मतलब निन्दित गुमेको मानिसले नैतिक महत्वको आफ्नो ज्ञान बोधको गुमाएको छ, हराएको छ। अनि तेस्रो पक्ष हो तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। यो चाहिँ ख्रीष्ट रहित सम्पूर्ण मानव जातिका तस्विर हो। यो आदमको विद्रोह हो जुन उसका सम्पूर्ण सन्तान यानि मानव जातिद्वारा उत्तराधिकारमा पठाइएको छ, यानि पाइएको छ। ओ, यो मानिसको कस्तो तस्विर छ! उसले सोच्दछ कि उनी जिइरहेको छ। एक मानिसले मलाई भनिरहेका थिए, उसको पूरा महिनाको तनखा नाइट क्लबमा एक रातमा खर्च गर्दछन्। के को लागि? असल खुशीको समय पाउनको निम्ति। मित्र, यो आनन्द खुशी पाउने महँगो तरिका हो। ऊ परमेश्वरको जीवनदेखि बिराना भएका थिए। परमेश्वरसँग उसको कुनै संचार आदान प्रदान थिएन। ऊ पाप र अधर्ममा मरेका थिए। त्यस्ता मानिस परमेश्वरसँग सम्बन्धको फाइदादेखि अज्ञान छ। परिणाम चाहिँ हृदयको कठोर पार्ने कुरा हो। अनि चौथो कुरो हो जुन उन्नाइस पदमा लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नको निम्ति तिनीहरूले आफैलाई कामुकताको बसमा सुम्पेका छन्। तिनीहरूको निरन्तर भ्रष्ट नैतिक आचरणमा लिनको कारण अन्तिममा यसले त्यस्तो निज स्थानमा ल्याउँदछ जहाँ गलत काम गराएको कुनै महसुस आभास हुँदैन। तिनीहरूको विवेक एक किसिमले मरिसकेको हुन्छ र गलत काम गर्दा पनि उसको विवेकले कति पनि दिगदार गर्दैन, कारण तिनीहरूको विवेक बार बार पाको कारण मरिसकेको छ। आज त्यहाँ धेरै त्यस्ता मानिसहरू छन् मित्र, तिनीहरू उदासीन हुन्। सम्मिलित चीजहरूका नतिजाको अवस्था अझ धेरै, सबै अशुद्ध कामहरूमा अनैतिकतामा लीन हुनु हो। यो पापमय चक्रले अझ धेरै गहिरो पापमा जाने अभिलाषाको अगुवाई गर्दछ। तिनीहरू अझ ठूलो अनैतिकताको पापहरू गर्ने लालसा गर्दछन्। पापमा हुने मानिस कहिले पनि पापसँग सन्तुष्ट हुँदैन। यो कुरा याद राख्नुहोस्, पापमा हुने मानिस कहिले पनि पापसँग सन्तुष्ट हुँदैन, तिनीहरूलाई पापैमा छोडिन्दछ। यो नै रोमी एक अध्यायमा यसको अर्थ हो कि परमेश्वरले तिनीहरूलाई आफ्ना अभिलाषहरू र अशुद्धतामा भ्रष्टतामा छोडिदिनुभयो। तपाईँ त्यस्तो स्थानमा पुग्न सक्नुहुन्छ जहाँ तपाईँ त्यागिएको छोडिएको पापी हुनुहुन्छ। यहाँ भनिएको छ, एकपल्ट म पढिदिन्छु, पद 17-19 यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समक्ष अन्ध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धपनको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको वशमा सुम्पेका छन्। अनि 20-21 भनिएको छ, तर तिमीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ। येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्चै नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने, यहाँ अन्य जातिहरूको जीवनसँगको तुलनामा अन्तर भिन्नता बताइएको छ। यदि कुनै मानिसले ख्रीष्ट येशूको कुरा सुनिरहेको छैन भने, तब येशू उसको उद्धारकर्ता होइन। येशू ख्रीष्ट गोठाला हुनुहुन्छ र उहाँ भेडाहरूले उसको आवाजको सुन्छन्। यानी येशू ख्रीष्ट हाम्रो गोठाला हुनुहुन्छ र हामी उहाँका भेडाहरूले उसको आवाज सुन्छौ। यदि तपाईँले उहाँको आवाज सुन्नु भएको छैन भने, यानी सुन्नुहुन्न भने, तब तपाईँ उसको भेडाहरूमध्येको भेडा हुनुहुन्न। अन्य जातिहरूलाई तिनीहरूको पुरानो स्वभावबाट केले परिवर्तन गर्नेछ? तिनीहरूले के गर्नु पर्दछ भन्दा, तिनीहरूले ख्रीष्टको आवाज सुन्नुपर्छ। तिनीहरू उहाँद्वारा सिकाइनु पर्दछ। ती जो उहाँका भेडाहरू होइनन् उहाँलाई सुन्ने छैनन्। जब कुनै उद्धार नपाएको मानिसले मलाई पत्र लेखेर भन्छ कि ओ मसँग असहमतमा छन्, म कति पनि निराश हुँदिन, कति पनि आपत्ति गर्दिन। उद्धार पाएको मानिस प्रभु येशु कहाँ उसको गोठालाको रूपमा हेर्दछ। उसले गोठालाको सुन्छ र उसले उहाँलाई पछ्याउँछ। उद्धार नपाएको मानिस आफ्नै बाटोमा आफ्नै चालमा हिँड्छ। पद 21 पहिलो खण्डमा भनिएको छ, येशूमा भएको सत्यता अनुसार यद्यपि पृथ्वीमा उहाँको जीवन कुनै मानिसद्वारा नकल गर्न नसके तापनि, येशू ख्रीष्टको जीवन नै विश्वासीहरूको निम्ति उदाहरण हो, नमूना हो। उहाँ यहाँ पृथ्वीमा जीवनको उदाहरण हुनुहुन्छ अनि उहाँ नै त्यो जन हुनुहुन्छ जो हाम्रो निम्ति मृत्युको ढोकामा भएर जानुभयो। कुनै विश्वासीहरूको निम्ति आज अन्धकारमा हुने वा अज्ञान हुने वा अन्धा हुने कुनै कारण छैन। भनिएको छ, तर तिमीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ। येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्ची नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने, 22-24 भनिएको छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मानिसलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ, र तिमीहरूको मनका आत्मामा नयाँ हुँदै जाऊ अनि नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएका छन्। तिमीहरूले पहिलेको त्यो पुरानो चालचलनलाई फालिदेऊ अनि नयाँ मानिसलाई पहिर। मित्र, जसरी हामी हाम्रा कपडाहरू बदल्छौ त्यही तरिकामा हामीले पुरानो मानिसलाई फालिदिनुपर्छ र नयाँ मानिसको पहिरिनुपर्छ। यो भनेको चाहिँ फोहोर पुरानो पोसाकलाई फ्याँकेर सफा र नयाँ कपडा लगाउनु जस्तै हो। पुरानो मानिसलाई फुकालेर फ्याँक्ने र नयाँ मानिसलाई पहिरिने काम आफू स्वयंको प्रयत्नद्वारा गर्न सकिँदैन, न ख्रिस्टको आचरणलाई नकल गर्न कोशिशद्वारा नै गर्न सकिन्छ। यो ख्रिस्टको मृत्युद्वारा विश्वास गर्ने पापीहरूको लागि गरिएको छ। हामी साना बालकहरू जस्तै छौं, जो आफै स्वयंले पोशाक पहिरन सक्दैन। मैले मेरी सानी छोरीसँग यो कुरा सिके कि बच्चाले त्यति राम्रो गर्दैन जब तिनले आफ्नै स्वयंलाई पोशाक पहिराउन कोशिश गर्दछन्। हामी ख्रिस्टियनहरू भए पनि हामी त्यस्तो स्थानमा कहिले पुग्न सक्दैनौ जहाँ हामी त्यो गर्न सक्छौ, अनि हामीले त्यो गर्न कोशिश पनि गर्नु हुँदैन। यो पहिले नै हाम्रो निम्ति गरिसकिएको छ। हामीलाई रोमीहरूलाई लेखिएको पत्रमा भनिएको छ कि पुरानो मानिस पहिले नै ख्रिस्टको मृत्युसँग कुर्सीकरण गरिएको छ, यानि मृत्युमा उहाँको मृत्युमा कुर्सीकरण गरिएको छ, क्रुसमा टाँगिसकिएको छ। रोमी 6:6 भन्छ, पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मानिस उहाँसँगै क्रुसमा टाँगेको हो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनु हुँदैन। ख्रिस्टसँग पुरानो मानिस पहिले क्रुसमा टाँगिसकिएको सत्यताको दृष्टिकोणमा हामीले यसलाई पवित्र आत्माको शक्तिमा फुकाल्नु पर्छ। यसको मतलब यो होइन कि शरीर पुरानो स्वभाव यो जीवनमा सदाको निम्ति खत्तम हुन्छ। हामी कहिले पनि पुरानो स्वभावबाट मुक्त हुन सक्दैनौ, तर हामी यसमा जिउनु हुँदैन, मतलब हामीले त्यसलाई हाम्रा जीवनहरूमा नियन्त्रण गर्न अनुमति दिनु हुँदैन। अनि अर्कोतिर हामीसँग नयाँ मानिस यानि नयाँ स्वभाव छ। यो चाहिँ पवित्र आत्माद्वारा नवजन्मको परिणाम हो। ख्रिस्टमा हरेक मानिस नयाँ सृष्टि हो, यानि ख्रिस्टमा विश्वासद्वारा उद्धार पाउने हरेक मानिस नयाँ सृष्टि हो। हामी त्यस नयाँ स्वभावमा, त्यस नयाँ मानिसमा जिउनु पर्छ, जीवन यापन गर्नुपर्छ। यो नै रोमीको महान बार बार दोहोर्याइएको सन्देश हो। 24 भनिएको छ, अनि नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। उसले यो देखाउँछ, यसले यो देखाउँछ कि यो ख्रिस्टको आरोपण धार्मिकता हो, अनि यो त्यो सबै परमेश्वरको पवित्र चरित्र अनुरूप योग्य गरिनु पर्दछ। जबकि हामीलाई धर्मी घोषणा गरिएकोले गर्दा र हामी स्वर्गीय स्थानमा ख्रिस्टसँग बसालिएकोले गर्दा पृथ्वीमा हाम्रो हिँडाइ, हाम्रो चालचलन, हाम्रो व्यवहार, हाम्रा ख्रिस्टमा स्थान ओहदा अनुसारको योग्य अनुपातिक हुनुपर्दछ। अर्को शब्दमा हाम्रो जीवन, हाम्रो हृदय, हाम्रो चालचलन, हाम्रो साक्षी ख्रिस्टको सन्तानको जस्तै हुनुपर्छ। हाम्रो जीवन साक्षीको जीवन हुनुपर्छ। मानिसहरूले हाम्रो जीवनमा ख्रिस्टको कमसे कम केही झलक त देख्नुपर्छ। केवल मुखले मात्र विश्वासी परमेश्वरको सन्तान धार्मिक यानि आत्मिक भएको पलेर काफी छैन मित्र। हाम्रो जीवन व्यवहारिकताको हुनुपर्छ। प्रभु हामी हरेकलाई त्यो कुरा बुझ्ने ज्ञान दिउन्। अर्को दिनमा हामी यही विषय अन्तर्गत यानि नयाँ मानिसको निषेध अन्तर्गत बाँकी 4:25-32 वचन निरन्तर जारी राख्नेछौ। प्रभु तपाईँ हरेकलाई आशिष दिउन्।
2: आजको अध्ययनले एउटा कुरा स्पष्ट गरिदिएको छ, क्रिश्चियन जीवन भनेको पुरानो जीवनलाई लिएर नयाँ नाम राख्नु होइन रहेछ। यसको मतलब त ख्रिस्टमा नयाँ मानिस बनेर नयाँ जीवन जिउनु चाहिँ रहेछ।
3: सही कुरा भन्नुभयो भाइ तपाईँले। हो, पुरानो मानिसलाई त्याग्नुपर्छ, अर्थात् स्वभावलाई त्याग्नुपर्छ, आफ्नो हृदयमा नयाँ हुनुपर्छ र परमेश्वरको वचन अनुसारको नयाँ मनुष्यत्व धारण गर्नुपर्छ भन्ने शिक्षा आज हामीले पाएका छौँ।
2: हजुर साँच्चै दाई, हाम्रो सोच परिवर्तन हुनुपर्छ, हाम्रो बोली परिवर्तन हुनुपर्छ र हाम्रो व्यवहारमा पनि ख्रीष्टको चरित्र चाहिँ देखिनुपर्छ।
3: हजुर, हामीले आफूलाई प्रत्येक दिन परमेश्वरको वचनको प्रकाशमा जाँच्नुपर्छ। पुरानो स्वभावले हामीलाई पछाडि तान्न खोज्दा पवित्र आत्माको सामर्थ्यमा ख्रीष्टतर्फ अघि बढ्नुपर्छ।
2: हजुर साँच्चै दाई, परमेश्वरले हाम्रो मनलाई नयाँ बनाउनु भएको होस् भनिकन हामी सम्पूर्णको निम्ति प्रार्थना गर्दछौ र पापपूर्ण पुरानो बानीहरूबाट छुटकारा परमेश्वरले हामीलाई दिनुभएको होस् र नयाँ मानिसको जीवन जिउनलाई सहायता गर्नुभएको होस्।
3: हजुर, र हाम्रो जीवनलाई हेर्ने मानिसहरूले हामीमा ख्रीष्टको परिवर्तन देख्न सकुन्। हाम्रो जीवनले हाम्रो मुखको विश्वासलाई प्रमाणित गरोस्। प्रभु येशु ख्रीष्टले तपाईहरूको जीवनलाई निरन्तर रूपमा परिवर्तन गर्नुभएको होस्। उहाँको धार्मिकता, पवित्रता, प्रेम र सत्य तपाईहरूको जीवनमा झल्किँदै जाओस्। परमेश्वरले तपाईहरू सबैलाई आशिष दिनुभएको होस्।
2: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौँ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97 97।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11 98-49-24-31-11।
0: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जान लाए।
0: ल, तपाईँ विदेश जान लाइस के हो?
4: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
0: बटारिया कुरो नगर्न मस।
4: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका।
0: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
0: ए आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
1: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: रेडियो बिहानी 97.6 MHz।
1: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

भिडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरोफेरोमा शर्मिला सात्केको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

चाड़ पर्व लक्षित धादिंग में सुरक्षा र यातायात व्यवस्थापन में कड़ाई राखमुर्गम शास्त्रे गति र गति सवारी जांच बढ़ाइने सीतलेखमा दशैंको बाटो सरसफाइ लिएर विवाद गाउँपालिकाका अध्यक्ष माथि अनियमितताको आरोप मन्दिर परिषदका चार निर्णय सार्वजनिक एसियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार दिइने र धादिङका खेलाड़ी बीच 15,000 पुरस्कार राशिको ई फुटबल प्रतियोगिता हुँदै अब समाचार विस्तारमा चाड़ पर्व लक्षित धादिङमा सुरक्षा र यातायात व्यवस्थापनमा कड़ाई गरिने भएको छ। चोरी लुटपाट ठगी कालो बजारी तथा सड़क दुर्घटना नियन्त्रण गर्न राजमार्गमा सुरक्षा गस्ती र बीच 15,000 पुरस्कार राशिको ई फुटबल प्रति

जिल्ला अधिकारी लक्ष्मी पाण्डेले गौतमले जानकारी दिनुभयो। बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी मादक पदार्थ सेवन गरी सवारी चलाउने क्षमता भन्दा बढ़ी यात्रु बोक्ने र तोकिएको भन्दा बढ़ी भाड़ा असुल्ने कार्य नियन्त्रण गर्न कड़ाई गर्ने निर्णय गरेको छ। यात्रुको सहजताका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीले यात्री सहायताको कक्ष समेत सञ्चालन गर्नेछ। त्यस्तै बजारमा कालो बजारी र अस्वाभाविक मूल्य वृद्धि रोक्न अनुगमन गरिनेछ भने खाद्यान्न मिठाई मासु र दूधजन्य पदार्थको ग्रस्त र स्वच्छता जाँच गरिनेछ। गैर कानूनी जुवातास अनलाइन सट्टेबाजी विद्युतीय ठगी तथा लागू औषध नियन्त्रणमा पनि निगरानी बढ़ाइने भएको छ। साथै चाडपर्वका बेला आवश्यक वस्तुको सहज आपूर्ति र मनसूनबाट क्षतिग्रस्त सड़कको मर्मत सम्भारमा समेत सम्बन्धित निकायसँग समन्वय गरिने जिल्ला प्रशासनले जनाएको छ। दशैंलाई लक्षित गर्दै धादिङका सार्वजनिक यातायात संचालकहरूले हाल कायम भाड़ा दरमा 20% वृद्धि गर्न माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङले बिहिबार आयोजित गरेको चाडपर्व केन्द्रित सर्वदलीय तथा सर्वपक्षीय बैठकमा यातायात व्यवसायी प्रतिनिधिहरूले यस्तो माग राखेका हुन्। दशैंका बेला यात्रुको चाप बढ़े पनि गन्तव्यमा फर्किँदा यात्रु नपाउने अवस्थाले संचालन खर्च धान्न कठिन हुने व्यवसायीहरूको भनाइ छ। बैठकमा अनुमति नलिई वा तोकिएको प्रयोजन विपरीत यात्रु ओसार प्रसार गर्ने सवारी साधनमाथि निगरानी बढ़ाउन तथा सीट क्षमता भन्दा बढ़ी यात्रु बोक्नेलाई कार्यवाही गर्नुपर्ने माग समेत उठाएको छ। दशैं तिहार लगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सुरक्षित व्यवस्थित र सहज बनाउने विषयमा छलफल भए पनि व्यवसायीले माग गरेको 20% भाड़ा वृद्धि स्वीकृति भएको वा नयाँ भाड़ा दर लागू भएको बारे नयाँ निर्णय सार्वजनिक भएको छैन। धादिङको सितले गाउँपालिकामा दशैंका लागि गरिने बाटो सरसफाईको विषयलाई लिएर गाउँपालिका ओडा तहबीच विवाद चर्किएको छ। ओडाले उपभोक्ता समिति मार्फत काम अघि बढ़ाइसकेको अवस्थामा गाउँपालिकाले एकैपटक कोटेशन आह्वान गरेपछि ओडा अध्यक्षहरूले आपत्ति जनाएका छन्। ओडा अध्यक्षहरूले गाउँपालिकाका अध्यक्ष परशुराम खतिवड़ाको निर्देशनमा ओडाको अधिकार क्षेत्रमा हस्तक्षेप गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार अधिकांश ओडाले दशैं अघि बाटो सरसफाईका लागि बजेट छुटाएको उपभोक्ता समिति गठन गरी काम समेत शुरू गरिसकेका छन्। तर गाउँपालिकाले असोज 20 गतेको मिति राखेर सबै ओडाका लागि एकैपटक कोटेशन आह्वान गरेपछि विवाद उत्पन्न भएको हो। सिद्धलेख गाउँपालिका सातका ओडा अध्यक्ष सानु गिरीले उडाको अधिकार र स्थानीय तहको प्रतिक्रियालाई सम्मान गर्दै सम्बन्धित उडालाई नै जिम्मेवारी दिएर दशैं अघि बाटो सरसफाई सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। यसै गरी उडा नम्बर 3 का उडा अध्यक्ष देव बहादुर पुलामीले आफ्नो उडामा 7,50,000 रूपियाँ विनियोजन गरी असोज 12 गते उपभोक्ता समिति गठन गरिएको र 13 गतेदेखि नै काम शुरू भएको बताउनु भएको छ। योजना सम्झौता गर्न जाँदा पनि मिलाउन भन्दै रोकिएको र काम आधा भन्दा बढ़ी भइसकेपछि अचानक कोटेशनको सुरक्षा निकालिएको उहाँको गुनासो छ। यद्यपि यी आरोप बारे गाउँपालिका अध्यक्ष तथा सम्बन्धित पक्षको अधिकारीको प्रतिक्रिया र स्वतन्त्र पुष्टि आवश्यक छ। यसै गरी पालिका भित्रका अनियमितता बारे समाचार लेख्ने पत्रकारमा धम्की दिएको पनि आरोप लगाएको छ। पत्रकार केशव अधिकारीले गाउँपालिका अध्यक्षसँग सम्बन्धित समाचार लेखेका परिवार सहित ज्यान लिने धम्की आएको भन्दै असुरक्षित महसुस गरिरहेको बताएको छ। दशैंको बाटो सरसफाईबाट शुरू भएको विवादको सितली गाउँपालिकाको कार्य प्रतिक्रिया सार्वजनिक खरिद र जनप्रतिनिधि बीचको समन्वयमाथि प्रश्न उठाएको छ। आरोपहरूको निष्पक्ष छानी तथा सम्बन्धित पक्षको प्रतिक्रिया सार्वजनिक हुनुपर्ने देखिएको छ। मन्त्री परिषद बैठकले विश्व बैंकसँग भूकम्प विपद बन्द सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने स्वीकृति दिएको थियो। एसियाली खेलकुदका पदक विजेता खेलाड़ीलाई नगद पुरस्कार प्रदान गर्न समका निर्णय गरिएको छ। शुक्रबार दिउँसो बसेको मन्त्री परिषद बैठकका निर्णय संचार मन्त्री विक्रम तिमल सिन्हाले सार्वजनिक गर्नुभएको हो। बैठकले विश्व बैंकसँग नेपाल

0: सम्बन्धी म्याण्डेट एग्रीमेन हस्ताक्षर गर्ने स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिको नाममा जग्गा दर्ता गर्न सम्बन्धमा समिति गठन गर्ने आदेश 2083 स्वीकृति गरेको छ। त्यसै गरी जापानको आईजी नागोया आयोजित विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराटेका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। मन्त्री परिषद नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधीश वक्ता अच्युत मणिङ युपाणीलाई राजपत्र पंगित विशिष्ट श्रेणीमा बरूवा गरी बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापना गर्ने निर्णय समेत गरिएको छ। नेपालका नेकपा एमालेकी वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफू पुनः दलीय राजनीतिमा फर्किएको बताउनु भएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय च्यासोमा बसेको स्थानीय कमिटी बैठकमा भण्डारीले देशका लोकतन्त्र र संविधानमाथि खतरा देखिएकाले पार्टीमा आबद्ध भएको बताउनु भएको हो। भण्डारीको भनाई उद्धत गर्दै एमाले सचिव पद्या अर्यालले लोकतन्त्रको रक्षा लोकतन्त्रको स्थापना अघि संघर्ष गरेको राजनीतिक दलहरूले नै गर्नुपर्ने धारणा उहाँले राखेको जानकार दिनुभयो। लोकतन्त्र प्राप्तिको आन्दोलनमा आफूले पनि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रमा थप सुदृढ बनाउन चाहेको भण्डारीको भनाई रहेको अर्यालले बताउनुभयो। बैठकमा पार्टीको केन्द्रीय कमिटिमा रिक्त रहेका स्थान पोल्ट्री ब्यूरो सदस्यहरूको मनोनय तथा स्थानीय कमिटिमा रिक्त पद पूर्तिका विषयमा पनि छलफल भएको जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय आज बेलुका 7 बजेसम्म थप गरिएको छ। आज बिहान 8 बजेदेखि शुरू गरिएको मतदान साँझ 5 बजेसम्मका लागि निर्धारण गरिएको थियो, तर निर्वाचन समितिले मतदानको समय थप गरी बेलुका 7 बजेसम्म कायम गरेको हो। कांग्रेस केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रिया अन्तर्गत मतदानको समय थप गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासोनमा हिजोदेखि जारी बैठक आज सम्पन्न भएको हो। स्थायी कमिटिको दोस्रो दिनको बैठकमा पूर्व राष्ट्रपति तथा नेपालकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी हुनुभएको थियो। वरिष्ठ नेतामा मनोनित भएपछि भण्डारी पहिलो पटक पार्टी बैठकमा सहभागी हुनुभएको हो। बैठक भोलि दिउँसो 1 बजे पुनः बस्ने बताइएको छ।
1: कता हो साइला यस्तो हतार हतारमा
2: कहाँ हुनु नि पासपोर्ट बनाउनु जानला
1: ल त पनि विदेश जानलाइस कि के हो
2: यहीँ बन्द किन जाएर हो है पासपोर्ट
1: बटारिया कुरा नगर्नु
2: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
1: किन थाहा नहुने हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
2: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
1: ए आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महन्दीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
3: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
2: सुन्नुहोस् त रुपए भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
4: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: सर सर कम्प्युटर ल्याब जाने आज
4: अब नेक्स्ट फ्राइडे पक्का होस् यहाँ सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
6: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
4: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
6: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
6: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628106 9082979417
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
4: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
7: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: सम्पर्क नम्बर 01052267 01052267
8: रेडियो बिहानी 97.6 MHz
0: विश्रामपछि पुनः स्वागत छ अब बाँकी समाचार नेपाली कम्युनिष्ट पार्टी एमाले स्थानीय तहमा कमिटी अन्तर्गतको अधिवेशन मिति तय गरेको छ पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थानीय कमिटिको बैठकले वडा कमिटिको अधिवेशन मंगिर 26 गते र पालिका कमिटिको अधिवेशन पुष 4 गते गर्ने निर्णय गरेको हो बैठकले आगामी मंगिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय समेत गरेको छ भेलामा प्रदेश तथा जिल्ला कमिटिको पदाधिकारी पालिका अध्यक्ष उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहनेछ स्थानीय तहका ओडा र पालिका अधिवेशनपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको पनि एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो यसै गरी मध्य प्रदेश सभाका रोतहडबाट समानुपातिकतर्फ निर्वाचन जनब खातुनको निधनपछि रिक्त स्थानमा समानुपातिक सूचीकी नाजमा खातुङलाई मनोनय गरी निर्वाचन आयोगमा पठाउने निर्णय बैठकले गरेको छ बैठकले 13 जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गरी माथिल्लो कमिटिबाट अनुमोदन गराउने निर्णय गरेको छ स्थानीय कमिटिको बैठक शुक्रबार पुनः बसेको छ टर्कीको इस्तानबुलमा भवन भत्किँदा 3 बालबालिका सहित 5 जनाको मृत्यु भएको छ भने 9 जनालाई जीवितै उद्धार गरिएको छ इस्तानबुलको एसियाली क्षेत्रमा बिहिबार बिहान भवनको तल्लो भाग भाँचिएपछि माथिल्लो तला पनि भत्किएर भग्नावशेष परिणत भएको छ गभर्नर कार्यालयका अनुसार भग्नावशेषमा पुरिएको खोजी तथा उद्धार कार्य शुक्रबार बिहान अन्तिम पीड़ितको साप फेला परेसँगै सम्पन्न भएको छ मृत्यु हुनेमा 5 र 10 वर्षका 2 बालिका 12 वर्षका 1 बालक र अन्य 2 जना रहेको छन् इस्तानबुलमा उपमेयर नुरी असलानका अनुसार सन 1987 निर्माण गरिएको उक्त भवनमा शुरूमा 4 तला बनाएको थियो भने बाँकी तला पछि थपिएका थिए भवन भत्किएपछि आसपासका क्षेत्रमा बसोबास गर्ने 55 जनालाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ टर्कीका संचार माध्यमका अनुसार भवनको भुइँतलामा रहेको पसलकी व्यवस्थापकले गत अप्रेलदेखि नै संरचनाको चिरा देखिएको बताउनु भएको हो दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको छ धादिङका खेलाडीलाई लक्षित गर्दै यी फुटबल प्रतियोगिता आयोजना हुने भएको छ धादिङ यी फुटबल कम्युनिटीको आयोजन हुन लागेको प्रतियोगितामा धादिङका खेलाड़ीहरूको मात्रै सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा सहभागी हुन 300 रूपियाँ प्रवेश शुल्क तोकिएको छ भने कुल 15,000 रूपियाँ पुरस्कार राशि निर्धारण गरिएको आयोजकले जनाएको छ। धादिङका यी फुटबल खेलाड़ीहरूलाई एउटै मञ्चमा जोड्दै प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ीहरूले आयोजकका प्रतिनिधि सरोज अरुरा र सुवर्ण श्रेष्ठसँग सम्पर्क गर्न सकिनेछन्।

0: चार पर्व लचित धादिङमा सुरक्षा र यातायात व्यवस्थापनमा कडाई राजमार्गमा गस्ती र सवारी चार्ज बढाइने शीतलेखमा दशैंको बाटो सरसफाई लिएर विवाद गाउँपालिका अध्यक्षमाथि अनियमितताको आरोप परिषदका चार निरेज सार्वजनिक एसियाली खेलकुद पदक विजेतालाई नगद पुरस्कार र धादिङका खेलाडी 20 र 15 हजार पुरस्कार राशिको ई फुटबल प्रतियोगिता हुँदै ताजा 6:35 बजेको समाचार हिलाइसकियो। प्राविधिक मित्र अञ्चना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।
1: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउनु जानला?
3: ल त पनि विदेश जानलाइस कि के हो?
4: यहीँ बन्द किन जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु म
4: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हो दि सुनको औठी त हातमै छ। हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ। ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आम्मा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धी बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनु सु दन्त लहरमा खुशी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
8: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
9: यदि यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
8: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: सम्पर्क नम्बर 01052267 01052267।
10: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: करेन्सी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक करेन्सी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउनु जानला?
3: ल त पनि विदेश जानलाइस कि के हो?
4: यही भनेदेखि जाएर हो है पासपोर्ट।
3: बताइदिया कुरो नगर्नु मस।
4: होइन, तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल। सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: बाबा बाबा, म टाढो स्कुल जान्न,
8: म पनि स्कुल जान्न। मम्मी
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपत्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ
11: आकर्षक डिजाइन का सुटकेस लेडीज झोला
0: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
11: अरू अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
0: काठमाडौँ जाने बाटोपट्टि
11: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
0: 98167045 47
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861602611 र 010-520-542।
4: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: दादा दादा, म चाहिँ स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपत्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
0: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454,
0: 9861975547।
10: सर सर, कम्प्युटर ल्याब जाने आज।
11: अब नेक्स्ट फ्राइडे पक्का होस्।
12: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
13: ए सर पनि यही हुनुहुँदो रहेछ त।
11: के हुनु नि म्याम,
12: पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने काम गरे पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
14: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
14: सम्पर्क नम्बर 9860628106, 9802479417।
15: रेडियो बिहानी 97.6 MHz।
16: निर्वाचनमा जनसहभागिता कम हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
17: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो, तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी गरेको हो। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था थियो, अब छुट्याएर विपदको सम्बन्धमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा उल्लेख गरिएको छ। सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशका लागि पठाएको थियो। दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिइने विषय समावेश गरिएको छ। राष्ट्रपतिले जारी गरेसँगै अध्यादेशले गरेका व्यवस्था लागू गरिएको छ। सरकारले चाडपर्वका समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन दिएको छ। स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायतका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्रकार सम्मेलनमा सरकारले अत्यावश्यक सेवाहरू अनिवार्य दिन निर्देशन दिएको बताएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरिसकिएको जानकारी दिनुभयो।
18: स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, सरसफाई, विमानस्थल, यातायात, सरकारी अस्पताल र अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पर्ने जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक स्थापित गर्नु पर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ। यो चाहिँ सबै निकायले हामीले त्यही अनुसार चाहिँ पत्राचार गरेर सम्बन्धित निकायलाई पठाएको छौँ।
17: त्यसै गरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न लगानी सम्बन्धी सेवालाई सरल, पारदर्शी, स्वयंबद्ध र पूर्वानुमान योग्य बनाउने तयारी गरिएको छ। सरकारले बिरौटी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन अध्यादेश 2083 स्वीकृति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्ता जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने कानूनी बाटो खुल्नेछ। बैठकले विश्व बैंकसँग अर्थक्वेक, क्वाटा, स्ट्रेफी फण्ड, भूकम्प विपद व्यवस्थापन कोषमा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ। बैठकका निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमी।
19: क्वेक क्याटास्ट्रफ फन्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने, पिटौरी जग्गामा बसोबास गरिआएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने, विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
17: त्यस्तै नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधीश वक्ता अच्युत मणि न्यौपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गर्ने निर्णय सरकारले गरेको छ। न्यौपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भुटेकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले राहत वितरणमा एकद्वार प्रणाली पीड़ितहरूको बैंक खातामा प्रत्यक्ष भुक्तानी र बेपत्ता परिवारका लागि कानूनी जटिलता फुकाउन अध्यादेश जारी गर्नुपर्ने लगायतका सुझावहरू सरकार समक्ष पेश गर्नुपर्ने बताउनु भएको हो। आज सिंहदरबारमा बसेको संसदीय विशेष समितिले विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चारवटा मुख्य स्तम्भहरूमा आधारित सुझावहरू तयार पारेको पाण्डेले बताउनुभयो।
20: तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित गराउनु पर्ने बनाउनु पर्ने अहिले भइरहेकोमा थप सुधार गर्दाखेरि त्यसले सम्बोधन गर्छ भन्ने हिसाबले राखिएको छ। जसमा तहगत सहकार्य र समन्वय अधिकारीको व्यवस्था, अब हामीले यहाँनिर चाहिँ सम्बन्धित व्यक्तिहरू जो सम्पर्क सूत्र हुन्छन् उहाँहरूबाट समन्वय होस्, जस्तो त्यहाँ हामीले हेर्दाखेरि जिल्ला प्रशासन कार्यालयले पालिका प्रमुखजीहरूले पनि त्यहाँ समन्वय गरेर काम गरेर देखिया छ, अरू निकायहरूसँग पनि समन्वय भएको र कसले के रोल खेल्ने भन्ने कुरा छ, विभिन्न सयौं संस्थाहरू त्यहाँ आइराख्दा पनि
17: पाण्डेले बताउनुभयो।
20: तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित गराउनु पर्ने बनाउनु पर्ने अहिले भइरहेकोमा थप सुधार गर्दाखेरि त्यसले सम्बोधन गर्छ भन्ने हिसाबले राखिएको छ। जसमा

0: बजेसम्म कुल 5,363 मत खसेको थियो। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा 943, सुदूरपश्चिम र कर्णाली प्रदेशमा करी 982, लुम्बिनी प्रदेशमा 860, गण्डकी प्रदेशमा 723, बागमती प्रदेशमा 1,225 र मध्य प्रदेशमा 900 मत खसेको छ। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्के बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन निर्वाचन समिति अनुसार मतदान सम्पन्न भएसँगै आज मतगणना शुरू हुनेछ। नेकपा एमाले स्थायी कमिटी बैठकमा 4 एजेण्डामाथि छलफल भएको छ। 2 दिन बसेको बैठकमा मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मंगसिर 26 गते उडा र पुष 4 गते पालिका अधिवेशन गर्ने, नगर र उडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने लगायतका विषयमा छलफल भएको हो। आजको बैठकमा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो। उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा आर्यले भन्नुभयो,
1: वरिष्ठ नेता कमल विद्यादेवी भण्डारीले अब 11 वर्षपछि आफ्नो पार्टी जीवनमा फर्किएको र आजको यो जुन मुलुकमा लोकतन्त्र संविधान प्रति एउटा जुन खालको खतरा देखिरहेको छ, अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे तिनै दलहरूले नै यसको रक्षा गर्ने हो। म पनि हिजो त्यो आन्दोलनमा सरिक भए, त्यस्तो प्रतिको आघात माया विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई गणतन्त्रलाई अझै सुदृढ बनाउनको निम्ति मद्दत पुर्याउन सक्छु।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय प्रेस डाँडामा आज बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगसिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
2: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौँ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ र मंगसिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
0: सरकारले अन्तर प्रदेश, छोट माध्यम र लामो दूरीमा विद्युतीय सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले भाडा दर सार्वजनिक गर्दै तराई र पहाड़ी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको हो। सरकारले गत असोज 8 गतेदेखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। यसअघि सरकारले भदौ 10 बाढ़ीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, माग्दी, बागलुङ पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गर्ने घोषणा गरेको हो। काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुल्ला रहने भएको छ। अदालतले आज सूचना जारी गर्दै असोज 25 गते कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको छ। अदालतका अनुसार घटस्थापना शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिन बाहेक अन्य दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म अदालत खुल्ला रहने सूचना अधिकारी शिव खतिवडाले सीआईएनलाई जानकारी दिनुभयो। पृथ्वी राजमार्गको धादिङस्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवाजात प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सड़क भाँसिँदा दुईतर्फी नै सड़क अवरूद्ध भएको हो। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनले बताउनुभयो। साझा खबरमा अब खेल खबर। सरकारले जापानको आइची नागोयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ।

0: खेलकुदमा महिला कबड्डी र कराते खेलका खेलाड़ीले कास्य जितेका थिए। त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। एक कार्यक्रम बीच खेलाड़ी र व्यवस्थापनलाई सम्मान गर्ने तयारी सरकारको रहेको छ।
1: रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका स्थानीय बिस्तारै व्यापार व्यवसायमा फर्कदै
2: 50,000 को भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरमा आशीर्वाद गरेका छु। गर्दै जान्छु किन्दै जान्छु चल्छ। विपदमा परे म अब गरी खान सक्छु।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकीको रूपमा लिन नहुने चिकित्सकको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्याज त फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यौ शीतल, जंक फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौ, पोसिलो खाजालाई प्रोत्साहन गरौ, विद्यालय वरिपरि जंक फुड बिक्री हुने गतिविधिको निगरानी गरौ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
8: देवीघाटकी रामप्यारी भण्डारीले पुरानै घरमा चिया पसल फेरि शुरू गर्नु भएको छ। बिहान पसल खोल्ने र बेलुका बास बस्न चाहिँ अन्तै जाने गरेको उहाँको भनाइ छ।
2: 50,000 को भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरलाई आशीर्वाद गरेका छु। गर्दै जान्छु किन्दै जान्छु चल्छ। विपदमा परे म अब गरी खान सक्छु, छ्यामा त निकालेर गरी खान सक्छु भनेर मैले त त्यही आँटे। अर्काको आशमा नपर्ने क्या, सरकारले देला अर्का सहयोग आउला, अर्काको त्यत्तिकै मिहिनेत परिहाल्यो होइन र? पैसा कमाउन धेरै मिहिनेत छ नि त, चिया मात्रै बेसी पनि निर्वाह जति भने पनि चल्छ भनेर कोठामा बस्दा त दिनै नजाने। यहाँ भयो उसित बोल्यो मलाई त बोलिरहनु पर्ने धेरै। गएको मान्छेलाई नसम्झिकन बस्ने गर्ने खाने जिन्दगी यस्तै रहेछ भनेर शक्ति निकालेर पावर निकालेर गर्न ला। म त
8: बारीले बगेको पसल फेरि थाल्दाको अनुभव सुनाउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटकी रामप्यारी भण्डारी। तपाई उत्तर गया गाउँपालिका रसुवाको हुनुहुन्छ अनि तपाईले लाभग्राहीका लागि फारम त भरिसक्नु भयो होला, तर एउटा महत्वपूर्ण फारम चाहिँ भर्नुभयो कि छैन?
9: गाउँपालिकाले लिएको तथ्याङ्क भनेको चाहिँ प्रारम्भिक तथ्याङ्क मात्रै हो। यसले चाहिँ लाभग्राही हामीले कतिजना लाभग्राहीहरू हुनुहुन्छ भनेर हामी टुङ्ग्याउँछौँ, को चाहिँ यस घर भाडा बस्न चाहनुहुन्छ र को चाहिँ अस्थायी आवासमा बस्न चाहनुहुन्छ भन्ने कुरा मात्रै हो हामीले लिन खोजेको। र मोटामोटी चाहिँ कति परिवार संख्याहरूलाई प्रभावित गरेका छ भन्ने र मोटामोटी घर जग्गाको क्षति कति भएको छ भनेर मोटामोटी मात्रै छ हामीले डाटा लिने यसबाट। तर डिटेल डाटा चाहिँ राष्ट्रिय योजना आयोगले लिएको तथ्याङ्कमा छ त्यो त्यसले गर्दाखेरि राष्ट्रिय योजना आयोगको तथ्याङ्क चाहिँ कसैले भर्न छुटाउनु भएको छ भने त्यो सम्पर्क हामीलाई पनि गर्न सक्नुहुन्छ वडामा सम्पर्क गर्नुहोस् उहाँहरू अहिले डाटा लिएर फर्केर गइसक्नु भएको छ र उहाँहरूको सम्पर्क नम्बर हामीहरूसित छ र त्यो डाटाबाट हामी छुट्यौँ भने चाहिँ हामीले यो विपद पछाडि गर्नुपर्ने व्यवस्थापनका महत्वपूर्ण कामहरू छन् ती चाहिँ मानव जीवनमा पारेका बहुपक्षहरू छन् ती बहुपक्षलाई समेटेर गर्नुपर्ने कामहरूमा पोस्ट डिजास्टर निड एसेसमेन्ट गर्ने जुन चिज छ त्यो चिजमा छुट्यौँ भनेदेखि नै हामी चाहिँ छुट्छौँ त्यसमा त्यो चाहिँ नछुट्ने गरी तपाईँहरू जोडिनु हुन म अनुरोध गर्न चाहन्छु।
8: राष्ट्रिय योजना आयोगको फारम भर्न छुटाउनु भएको भए जतिसक्दो छिटो वडा र पालिकाका जनप्रतिनिधिलाई जानकारी गराउनुहोस् है। रसुवा उत्तर गया गाउँपालिकाका अध्यक्ष रामप्रसाद अर्याल। पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिएर सवारी आउजाउ बन्द भएको छ। यात्रा गर्दा नेपाल प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 फोन गरेर मात्रै यात्रा गर्नुहोला। यस नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकी भन्दै घरमा नबस्न चिकित्सकको सुझाव।
11: हामीले सिधै इमर्जेन्सीबाट आइसियूमा लानुपर्ने हुन्छ किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
10: डाक्टरको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: तीन महिना तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकी भन्दै घरमा बस्ने, अस्पताल नजाने धेरै हुन्छन्, तर सामान्य रुगाखोकी भनेर बस्दा जटिल स्वास्थ्य समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। संक्रामक रोग विशेषज्ञ डाक्टर रोशन कुमार झासँग हामीले रुगाखोकीमा कस्तो अवस्थामा चिकित्सकसँग जचाउनु पर्दछ भनेर कुराकानी गरेका छौ।
11: हामीले सिधै इमर्जेन्सीबाट आइसियूमा लानुपर्ने हुन्छ किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन. त्यसले गर्दाखेरि निमोनिया फैलियो. निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन. यसमा हामीले के बुझ्नुपर्छ भने मौसम परिवर्तन हुँदाखेरि हाम्रो शरीरको इम्युन सिस्टम, अब यो इम्युन सिस्टम भनेको आफैमा एउटा चाहिँ एकदम कम्प्लिकेटेड चिज हो र हामीले के देखेका छौँ कि शरीरको इम्युन सिस्टम मौसम परिवर्तन हुँदाखेरि अलिक कमजोर हुने रहेछ. त्यही भएर भाइरस ब्याक्टेरियाहरू अलिक चाँडै संक्रमण गर्ने र संक्रमण भयो भने पनि त्यसको चाहिँ सिभियर फर्म भइदिने. अघि पछि अलिक कम भएको चिजहरू त्यो बेला चाहिँ अलिक बढी हुने. सो तपाईँले भने जस्तै त्यो बेलामा चाहिँ हामीले चिकित्सकको सल्लाहमा बस्नुपर्छ. तर यो कुरा भन्दै गर्दाखेरि हामी चाहिँ आत्तिनु हुँदैन. एउटा माइन्ड सेट के गर्नुपर्छ भने यो सबै सब्जेक्टिभ फिलिङ हो कि त्यो व्यक्तिलाई कस्तो भइरहेछ. हामीले देखेका छौँ कतिपय व्यक्तिलाई अक्सिजन लेभल कम भइसकेको हुन्छ तर उहाँ के भन्छ, म ठिक छु डक्टर, मलाई अहिले गाह्रो छैन, मलाई दुईटा औषधि दिनुहोस् म घर जान्छु भन्छ. किनभने उहाँसँग आर्थिक अवस्था कमजोर भएर होला या घर परिवारमा कोही कुर्दिने मान्छे नहोला भनेर त्यस्तो भन्छ. र त्यस्तो बेलामा हामीले उहाँलाई चाहिँ विभिन्न वेबाट काउन्सिलिङ गरेर भर्ना गरे हुन्छ. कतिपय व्यक्तिहरू के हुन्छ भने खासै साधारण रुगाखोकी हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन तर पेनिक भइसकेका हुन्छ. उसले घर परिवार या कतै भएर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन निमोनिया भएपछि. ऊ पेनिक भएर आउँछ. हामीले होइन हजुर यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्. सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ. जुन बिरामी हुन्छन् उसलाई हामीले पेनिक पनि बनाउनु हुँदैन. अर्को जुन वास्तविकमा जसलाई चाहिँ अस्पतालमा भर्ना गरेर सेवा दिनुपर्ने हुन्छ त्यस्ता बिरामीलाई घरमा पनि राख्नु हुँदैन. यसलाई चाहिँ हामी चिकित्सकले यसैलाई भन्छु कि इभ्यालुएसन गर्ने. हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर सुगर टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको औषधिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, के हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने. सो यो चाहिँ केही रगत परीक्षण, छातीको एक्सरे र हामी चाहिँ फिजिकली उहाँलाई इभ्यालुएट गरेर मात्रै हामीले भन्न सक्छौँ. अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग. सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसकेका हुँदैन. त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ. सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्. किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ. उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ. त्यही भएर यसमा आत्तिनु हुँदैन. तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन. सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ. त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ. बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ. त्यो समयमा पेनिक हुनु भएन. हामी डाक्टरहरूले पनि पेनिक भएर कहिलेकाहीँ के गरिदिन्छौँ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन. बरु त्यो एन्टिबायोटिकले बच्चाले हार्म गर्छ. सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ. आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या. हेर्नु सोच त्यहाँ जान्छ किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो. जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ.
10: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ. सरकारले चाडपर्वको समयमा अत्यावश्यक सेवा सुचारू गर्न निर्देशन दिएको छ. हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटिकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ. नेकपा एमाले स्थायी कमिटी बैठकमा 4 एजेण्डामा छलफल भएको छ. नेकपाले कार्तिकको 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान गर्ने भएको छ. सरकारले गत असोज 8 देखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकट क्षेत्र घोषणा गरेको छ. काठमाडौँ जिल्ला अदालत दशैं विधामा पनि सञ्चालन हुने भएको छ. पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आउजाउ प्रभावित भएको छ र सरकारले जापानको आइची नायागामा भएको 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सहित सम्मान गर्ने भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असो 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: भरायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: कता हो साइला, यस्तो हतार हतारमा
7: कहाँ हुनु नि? पासपोर्ट बनाउन जान लाए।
6: ल, तपाईँ विदेश लाइस कि के हो?
7: यहीँ बन्दै किन चाहेर हो पासपोर्ट?
6: बटारिया कुरो नगर्नु होस्
7: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
6: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
7: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
6: ए आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
1: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
8: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, मिलन टोल। सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: सर सर, कम्प्युटर ल्याब जाने आज।
10: अब नेक्स्ट फ्राइडे पक्का होस्।
11: सर सधैँ
12: यस्तै भनेर चाहनु होइन, के भयो, के पो होला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
12: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
8: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
8: सम्पर्क नम्बर 98 60 628 100 छ, 98 0 82 79 417।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Έρωτα, λαού.
1: Αχα, κότι να μου μόγα σου τώρα. Κάμπατε λάγω.
0: Κάμπατε ονονί. Μόλι δίδυ πάνε σουντζάδι γοργόνα ουδιούγματα λάγω νί.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818324773 9861775988 9861775988
2: के तपाईले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैं तपाईको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने गुत्ती बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: करेन्सी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185757।
5: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
5: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
5: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला।
6: बाबा म चाहे स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447।
11: अब
12: नेक्स्ट फ्राइडे पक्का
13: होइन के भयो के को हल्ला हो यो क्लासमा
14: ए सर पनि यही हुनुहुँदो रहेछ त
12: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
14: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
12: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
14: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
12: सम्पर्क नम्बर 9860628106 9082947417
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट
2: सिद्धलिङ्ग। अब चिन्ता नगर्नुहोस्, प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा।

0: 41 68 67 64 98 41 68 67 64
1: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267 01052267
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छैन नि भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सीबीसी नेपाली सेवाको साझा पक्कबाट शरद किसीको नमस्कार। आज कार्यक्रममा प्रमुख चाडपर्वको मुखैमा काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध।
1: दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिए, दुईतर्फ नै सवारी साधनहरू अवरुद्ध छ, भोलि पनि दिनभरि लाग्न सक्ने जानकारी दिनुभएको छ।
0: काठमाडौँ महाधिवेशनमा मतदान, आज सभापतिको मात्र मतगणना हुने,
2: एघार बजेसम्म सभापतिको रिजल्ट भइसक्छ, अन्य पदहरूको मतगणना काम चाहिँ यदि भोलि भएन भने पर्सि म सुरु गर्छु।
0: र आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पुनः योग्य रहेको राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी उच्च आयुक्तको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। नवनीतम नावी पिल्लेले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्। पूर्व राष्ट्रसंघीय मानवाधिकार प्रमुख तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानून प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागि बताइएको छ। नर्वेजियन नोबेल समितिका अध्यक्षले युद्ध अपराध, मानवता विरूद्धको अपराध र नरसंहारका घटनामा कानूनी कार्यवाही सुनिश्चित गर्न यी महिलाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पिल्लेले हालै संयुक्त राष्ट्रसंघको एउटा आयोगको नेतृत्व गरेकी थिइन् जसले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाएको थियो। यद्यपि इजरायलले सधैँ यस आरोपलाई अस्वीकार गर्दै आएको छ। आफूलाई यस जानकारी दिइँदाको छड कैद गरिएको भिडियोमा पिल्लेले शुरूमा यसलाई ठट्टा खानेको बताएको सुनिन्छ। यदि तपाईँले अलिकति पनि बढ़ी ताली बजाउनु भयो भने म यस पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु। नवनीतम नाभी पिल्ले गत वर्षकी विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले आफ्नो पदक अमेरिकी राष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। नोबेल शान्ति पुरस्कारको घोषणाप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत यसलाई इजरायल विरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिने गरी पुरस्कारको दुरूपयोग गरिएको कदम भनेको छ। मन्त्रालयले उसकै शब्दमा झूठ, घृणा र रक्त आरोपका लागि दिइने पुरस्कार भएमा नाभी पिल्ले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हुने टिप्पणी गरेको छ। साउदी अरबले राजधानी रियाद स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार भएका इरान समर्थित हुती विद्रोहीका दुईवटा हमलामा परि पाइलट सहित तीनजनाको मृत्यु भएको जनाएको छ। त्यहाँको उड्डयन निकायले आफ्नो राष्ट्रिय ध्वजावाहक कम्पनी साउदियाको एउटा विमानमा प्रहार भएको पुष्टि गरेको हो। उक्त घटनापछि अन्य विमान सेवा कम्पनीहरूले समेत रियादका लागि हुने उडानहरू स्थगित गरेका छन्। भारतको युवा आन्दोलन ककरोच जनता पार्टीका नेता अभिजित दिप्केले सरकारी चेतावनीका बावजूद शनिबार दिल्लीमा तय गरिएका विशाल सड़क र्यालीहरू अघि बढ़ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र शहरमा 20,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्, तर आयोग र सत्तारूढ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनी स्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त खण्टी बज्ने प्रणालीलाई निष्क्रिय पारेर दुईवटा ठूला ट्रकमा हजारौं बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरुद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भाँसिएपछि आवागमन रोकिएको हो। लाखौंको संख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैं मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भाँसिएको बाटो सञ्चालनमा ल्याउन करिब 2 साता लागेको थियो। आज गजुरी नजिक सड़क भाँसिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
1: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका 5 गलौजी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सड़क कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फ नै सवारी साधनहरू चाहिँ अवरुद्ध भएको अवस्था छ। अहिले भर्खर मैले दार्जिलिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अहिले अब यो आजलाई चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ। र अहिले चाडबाडको बेला भएको कारणले गर्दाखेरि अहिले उक्त सड़कमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
0: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात, अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
1: अब अहिले त्यो गलौदीमा चाहिँ सड़क भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिङ, रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरहरूमा चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौँ र सवारी साधनहरूलाई चाहिँ अहिले रोकेको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
0: अब यो प्रमुख जिल्ला अधिकारीले भनेअनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
1: अब त्रिशुली नदीले चाहिँ अब जस्तो कृष्ण भिमरा जस्तै आधी बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रमुख जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्गको पनि हामीले विकल्प हेर्दैछौँ, सम्भव भएसम्म हामीले वैकल्पिक राजमार्ग पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसलाई पनि हामीले चाहिँ सोचिरहेका छौँ। र अहिले जुन पृथ्वी राजमार्गको गलौदी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरूले चल्न सक्ने सम्भावनै नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
0: उनी थिए नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्गाले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौं।
2: मैले चाहिँ यो अधिवेशनको चाहिँ हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट सुरु हुन्छ भनेको, अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन, अब चाहिँ 7:30 बजे मात्रै सुरु भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्गाएको। जम्मा 7,319 जना मतदाता थिए, अहिले लगभग त्यहाँनिर 7,200 चाङचु नै मत खस्यो। अब ठ्याक्कै हिसाब त निकालेको थिएन, 100.99% मत खस्यो।
0: अब मतगणनाको कार्यक्रम के छ?
2: मतगणनाको त यस्तो छ, अरू चाहिँ पदको त्यहाँनिर सम्पूर्ण त्यहाँनिर मतगणना त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पानेपामा हुन्छ। अब सभापतिको एउटाको मात्रै त्यहाँनिर मतगणना अब अहिले नै त्यहाँनिर सबै त्यहाँनिर काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा सुरु गर्छु म। त्यसमा त्यहाँनिर प्राविधिक रूपले हजुरले त्यहाँनिर सम्प्रेषण पनि गरिदिनु पर्छ सबैसँग। हाम्रो त्यहाँनिर विधानले त्यहाँदेखि के भन्छ, 51% मत लिएर आएन भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ। त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको चाहिँ मतगणना पहिले गर्नुपर्ने अवस्था त्यसरी आएको हो। 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ, 51% नआयो भने आजै डिक्लेयर हुन्छ।
0: आज अबेला राति भयो भने पनि सिध्याउने नै भएको छ नि?
2: सिध्याउने, अब मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ।
0: अनि अन्य पदहरूको मतगणना चाहिँ कहिले?
2: अन्य पदहरूको त्यहाँनिर उतातिर त्यहाँनिर स्थानीयतामा गर्नुपर्दै आज त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राख्छु। अब त्यसपछि अब सुविधा हेरेर मतगणनी काम त्यहाँनिर भोलि नै पनि हुन सक्छ, यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु। र त्यो त्यहाँनिर यहाँ हुन त 33 क्लस्टर छ, ज्यादै गाह्रो छ चुनाव गर्नलाई, पनि 800 जना उम्मेद्वार छन्। तैपनि म त्यहाँदेखि धेरै काउन्टरमा म त्यहाँनिर माइन पावर खोज्न सक्छु, त्यसले गर्दा 2-3 दिनभित्रमा म रिजल्ट सबैको रिजल्ट गरिहाल्छु।
0: उनी थिए नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटे कोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज धारलाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसीसँग भने,
4: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लङ्घन गरेको एवं अनुशासन काम गरेको नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा चाहिँ आज 83/26 गतेबाट लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कार्यवाही भएको छ र यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू सम्पादन गरेको अवस्था छ।
0: अब बाँकी प्रसङ्ग, नेपाल प्रहरीले काठमाडौँमा झण्डै 22 किलो अवैध सुन सहित 3 जना चिनियाँ नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ। उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कार्यवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काले विशेष निगरानी पछि उक्त सफलता हात परेको जानकारी दिँदै भने,
5: हिजो बिहान अन्दाजी 5:55 बजेको समयमा 3 जना चिनियर नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार प्रचार गर्नलाई प्रयोग भएको गाडी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौं। यो सुनको वजन प्लास्टिक सहित 21 केजी 750.68 ग्राम रहेको पाइयो। हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54.60 लाख 7,320.04 रुपियाँ हुन आउँछ।
0: दोभाषीको सहयोगमा सोधपुछ गरिए पनि अभियुक्तहरूले अनुसन्धानमा नसघाएको उनले बताए। त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।
5: यद्यपि हामीले हाम्रो चाहिँ अन्य अनुसन्धानका विधिहरू प्राविधिक अनुसन्धानहरू र अहिले भइरहेका प्रविधिहरूलाई प्रयोग गरेर उहाँहरूको आवागमन उहाँहरूलाई भेट्न आउने मान्छेहरूको प्राविधिक विशेषज्ञहरू भइरहेको छ फलान ठाउँबाट नै आइहाल्यो भनेर भन्ने अवस्थामा चाँडै नै पुग्छौँ भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
0: प्रहरीका अनुसार भाडामा लिइएको घरबाट निस्किन लागेका बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो। त्यसैले उनीहरूले सुन कतै बेच्न लग्न लागेको अनुमान प्रहरीको छ, तर कहाँ लग्दै थिए भन्ने अझै पनि खुल्न नसकेको प्रहरीका एसएसपी सन्तोष खड्काले बताएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, राष्ट्रसंघीय मानवाधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले मानवाधिकारमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पूर्ण रूपमा योग्य भएको बताएका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेलले तयार पारेको विश्लेषण प्रस्तुत गर्दैछन् साथी प्रदीप बस्याल।
3: नाभी पिल्लेलाई सम्मान गरेर नोबेल समितिले दोस्रो विश्वयुद्ध पछिको विश्व व्यवस्थाको स्पष्ट बचाउ गरेको छ। समितिका अनुसार अन्तर्राष्ट्रिय कानून अत्यधिक दबावमा छ भने यसका संस्थाहरू आक्रमणको चपेटामा छन्। यद्यपि उसकै शब्दमा बढ्दो रूपमा द्वन्दहरूको समाधान कूटनीति सन्धि र कानूनी संयन्त्र मार्फत भइरहेको र अन्तर्राष्ट्रिय कानून अझ शान्तिपूर्ण विश्वको आधार रहेको नोबेल समितिले जनाएको छ। तर युक्रेन, इरान, गाजा, सुडान, म्यानमार र अन्य ठाउँका त्यस्ता धेरै मानिसहरू यसमा सहमत नहुन सक्छन्। त्यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय कानून र सन्धिहरूले उनीहरूलाई निराश बनाएको तर्क गर्न सक्छन् र उनीहरूलाई आफ्नो हित र सुरक्षाका लागि हतियारको बल र शक्तिशाली सहयोगीहरूको साथ अझ बढी प्रभावकारी लाग्न सक्छ। ब्रिटिश गुप्तचर निकाय एमआई6 का पूर्व प्रमुख सर एलेक्स योङ्गरले गत वर्ष बीबीसीसँग त्यस्तै कुरा गरेका थिए। उनले भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौं जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ। उनी उक्त तर्कको विपरीत पक्षको जीवन्त उदाहरण हुन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा बीबीसी हातेमालो कार्यक्रम भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी 9:15 बजेसम्मको निम्ति बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार म संजय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी विपदपछि बाल बालिकाका मनोसामाजिक आवश्यकताहरूबारे बाल मनोचिकित्सकसँग कुरा गर्छौं।
2: निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ।
1: सम्पर्क प्रभावित भएका गाउँठाउँमा खाद्य असुरक्षासँग जुझ्ने बारे कस्ता तयारी?
3: कम्तीमा एउटा एक सिजनको लागि चाहिँ सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा
0: र बीबीसी १० को पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री।
1: जुनसुकै विपदमा पनि सबैभन्दा जोखिममा बाल बालिकाहरू रहने गर्छन्। बाढ़ी पश्चात ती क्षेत्रका बाल बालिकाहरूको मनोदशा प्रभावित भएका छन्। तर त्यो कसरी थाहा पाउने र त्यस्ता बाल बालिकालाई कस्तो सहयोग कसरी दिलाउने भन्ने बारे हामीले बाल मनोचिकित्सक डाक्टर अरूणराज कुमारलाई सोधेका छौं।
2: साधारणतया बाल बालिकाहरू अलि डराउने, आत्तिने, सानसानो कुरामा झन्झनाट हुने, उनीहरूको डेली रुटिनमा अलिअलि चेन्ज हुने, निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै नै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ। यदि बाल बालिकाले आफैले देख्नु भएको छ, भोग्नु भएको छ या आफ्नो फ्यामिली परिवार बासहरू गुमाउनु भएको छ भने त्यसले डाइरेक्टली नै अफेक्ट गर्न सक्छ।
4: त्यस्तो अवस्थामा पुगेका बाल बालिकाहरूलाई अन्य साधारण बाल बालिकाहरूकै जस्तै अवस्थामा ल्याउनको लागि सकिन्छ?
2: धेरै जस्तो यस्तो बाल बालिकाहरू टाइम हुँदै गएपछि अनि स्पेसली सपोर्ट हामीले दियौँ भने नर्मल अवस्थामै फर्किन्छन्। कहिले काहीँ कोही बाल बालिकाहरू चाहिँ नि यसले गर्दा धेरै नै हात्ती राम्ररी सुत्नै नसक्ने अनि कहिले काहीँ चाहिँ नि एकदमै के बाँच्ने मरे पनि हुन्छ, सुसाइडल पनि हुने, त्यस्तो सिभियर प्रब्लम भयो भने चाहिँ नि स्पेसलिस्ट ट्रिटमेन्ट चाहियो। त्यो हाम्रो अहिले कान्ति बाल अस्पतालमा छ, साथमा मानसिक अस्पतालमा छ।
4: बाल बालिकाहरूलाई परिवार, शिक्षक, शिक्षिकाले संवेदनशीलसँग कसरी व्यवहार बोली वचन गर्न सकिन्छ?
2: हामी झर्किने भन्नाले उनीहरूलाई यो किन भइरहेछ, कसरी भइरहेछ उनीहरूलाई बुझ्न खोज्ने, उनीहरूको कुरा सुनिदिने। कोही मान्छेले खर्रको बोल्न चाहन्छन्, कोही मान्छेले यसको बारेमा बोल्न चाहन्छन्, किनभने बोल्यो भने झन् उनीहरूलाई बढी दुःख हुने हुन्छ। त्यो हिसाबले चाहिँ नि यदि कोही बोल्न चाहन्छन्, कुरा गर्न चाहन्छन् भने यसको बारेमा सुनिदिने भनेर सपोर्ट गर्नुभयो भने टाइम हुँदै गएपछि यो इम्प्रुभ हुँदै आउँछ।
1: उनी थिए बाल मनोचिकित्सक डाक्टर अरूणराज कुवर, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
0: रसुवा, नुवाकोट, धादिङ लगायतका बाढ़ी प्रभावित जिल्लामा करिब 1800 हेक्टर कृषि योग्य जमिन बगाएको सरकारको प्रारम्भिक अनुमान छ। ठूलो मात्रामा कृषि उत्पादन तथा भण्डारणमा पनि क्षति पुग्दा ती स्थानमा खाद्यान्न अभावको जोखिम रहेको प्रभावितहरू बताउँछन्। यसका साथै सड़क सञ्जालमा क्षति पुगेकाले सम्पूर्ण आपूर्ति प्रणालीमै अवरोध हुँदा प्रभावित क्षेत्रमा आउने दिनमा पनि खाद्य असुरक्षाको खतरा बढ़ेको छ। यस्तो अवस्थामा खाद्य असुरक्षासँग जुझ्न के गर्न सकिएला भनेर हामीले राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना घलेलाई सोधेका छौं।
3: स्रोतको नै विनाश भयो, एउटा अन्नबाली एउटा कुरा भयो, पशुपन्छी एउटा कुरा भयो, होइन, अब माछा अर्को कुरा भयो, फलफुल अर्को कुरा भयो, त्यसै गरिकन त्यो भेगमा चाहिँ अवस्थित हाम्रा कृषिका कार्यालयहरू पनि धेरै सखाप भए, अब विलय भयो र त्यो सँगसँगै कृषिलाई सेवा दिने अरू कार्यक्रमहरू पनि बैंकका कुरा भए, बिमाका कुरा भए, तीहरू पनि गए र अर्को हामीले एक माछाको अनुसन्धान गर्ने माछाको अनुसन्धान केन्द्र पनि त्यही थियो त्रिशुलीमा, त्यसभरिकै लागि चाहिँ त्यो जानकारी दिने हाम्रो ठुलो अनुसन्धान केन्द्र थियो, त्यो पनि गयो। समग्रमा भन्ने हो भने यो खाद्य सुरक्षाको दृष्टिकोणले चाहिँ अलिक विकराल नै मलाई लाग्यो।
1: यस्तो अब संकटको बेलामा स्थानीय जनताले चाहिँ के गर्ने त, कसरी खाद्य असुरक्षा कम गर्ने अथवा के हुन सक्छ उपाय?
3: एउटा चाहिँ हामीले कोविडमा पनि एकदमै देखेको प्रभावकारी भएको खाद्य ब्याङ्कहरू, कि स्थानीय खाद्य ब्याङ्कहरूको चाहिँ सृजना गर्ने, बजार सुचारू नभएसम्म के गर्ने भन्ने हिसाबले त्यो स्थानीय सरकारको संयोजनमा त्यहाँ गर्नुपर्ने हो कि भन्ने अर्को लाग्छ मलाई। अहिले चाहिँ सबैजनाको घरमा विपत्ति छ र कतिजनाको घरको पुरुषहरू अथवा महिलाहरू अथवा काम गर्न सक्ने शक्ति गुमेको छ भनेदेखि सबैले आफ्नै खेती गर्न सक्ने अवस्था नहुन सक्छ। त्यसैले गर्दाखेरि कम्तीमा एउटा एक सिजनको लागि चाहिँ सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा ट्र्याक्टरहरूको सहयोग हुन सक्छ अथवा अरू मेसिनहरूको सहयोग हुन सक्छ र तेस्रो कुरा चाहिँ कि अब त्यतापट्टि जतापट्टि असर कम परेको छ त्यताकोहरूको सहायता लिएर चाहिँ खास गरिकन स्थानीय हाटलाई चाहिँ एकदम सञ्चालनमा ल्याउनु पर्ने चाहिँ देख्छु।
0: उनी थिइन् राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना घले, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
1: तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाई रेडियो नेपाल तथा 50 भन्दा बढ़ी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाई हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
0: अब प्रस्तुत छ बाल बालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दशको पाठशाला।
5: नमस्कार, बीबीसी दशको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृंखलामा तपाईँ अंग्रेजी भाषाका केही उपयोगी पदावली र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। शुरूमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्न भनेका वाक्यहरू सुनौ। यी इच्छाहरू वर्तमान हुन् कि विगतका? ठम्याउँदै गर्नुहोस् है त।
6: I wish I were taller.
7: I wish I could travel more.
5: हो, उनीहरूले आफ्ना वर्तमानका इच्छा बारे नै कुरा गरेका हुन्, तर उनीहरूले चाहेको कुरा चाहिँ अहिले पुगेको छैन। त्यो जनाउन उनीहरूले आई विश सँगै क्रियापदको पास्ट टेन्स प्रयोग गरे। ध्यान दिनुहोस् है, क्रियापद पास्ट फर्ममा भए पनि हामी आफूले इच्छा गरेको कुरा अलिक फरक भइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दैछौ। यो काल्पनिक परिस्थिति हो। वी आर टकिङ अबाउट द थिङ्स द्याट आर नट पोसिबल। पहिलो वाक्यमा एक महिलाले आफूसँग धेरै समय भइदिएको भए हुन्थ्यो भनेकी थिइन्। सम्झनुहुन्छ? प्लिज लिसन एन्ड चेक।
6: I wish I had more time.
5: हामी पास्ट टेन्समा जुनसुकै भर्ब पनि प्रयोग गर्न सक्छौ। उदाहरणका लागि, I wish I lived in the countryside. I wish I knew the answer to this question. शुरूमा हामीले सुनेको दोस्रो वाक्यमा वक्ताले आफू अग्लो भइदिएको भए हुन्थ्यो भनेका थिए। उनले बी क्रियापदको पास्ट टेन्स वे प्रयोग गरे। उनले के भनेका थिए? सम्झनुहुन्छ? लिसन एन्ड चेक।
6: I wish I were taller.
5: शुद्ध अङ्ग्रेजी बोल्दा वा लेख्दा विश भनेपछि वे प्रयोग गरिन्छ, तर तपाईँले वाज भनेको पनि सुनेको हुनुपर्छ। त्यो चाहिँ अनौपचारिक र बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ। Let's listen to that.
6: I wish I was taller.
5: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। त्यसो भन्न चाहे हामी क्यानको पास्ट टेन्स कुड प्रयोग गर्छौ। ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। सम्झनुहुन्छ? लिसन एन्ड चेक।
7: I wish I could travel more.
5: ओके, अब हामी केही अभ्यास गरौं। सीता आफ्ना काकाका छोरा छोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्ठान्छिन्। यो इच्छा व्यक्त गर्न उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
6: I wish I lived nearer my cousins.
5: Well done. अनि अब्दुल चाहिँ आफू अझ तन्नेरी हुन पाए हुन्थ्यो भन्ठान्छन्। उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
7: I wish I were younger. I wish I was younger.
5: हो, यो दुई तरिकाले भन्न सकिन्छ। अनि सोनीलाई आफू खर र अङ्ग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ। उनले यो इच्छा कसरी व्यक्त गर्नु पर्ला? लिसन एन्ड चेक।
6: I wish I could speak English fluently.
5: ग्रेट, उनले कुड भनिन्, किनकि उनले क्षमता बारे कुरा गरेकी हुन्। तर उनले यसो भने पनि हुन्छ,
6: I wish I spoke English fluently.
5: हामी विशको सट्टा इफ ओन्ली पनि प्रयोग गर्न सक्छौ। यसको प्रयोग पनि विशको जस्तै हुन्छ र अर्थ पनि लगभग उस्तै, तर इफ ओन्लीको प्रयोग अलि बढी शक्तिशाली हुन्छ। यी मानिसहरू के भन्दैछन् सुनौ है त।
6: If only I had more money.
7: If only I were better at cooking. If only I could study English every day.
5: कहिलेकाहीँ तपाईँले विश भएको वाक्यमा उड पनि आएको सुनेको हुनुपर्छ। केही उदाहरण।
6: I wish it would stop raining. Oh, I wish she would stop talking.
5: हो, हामी केही कुरा चित्त नबुझेको अवस्थामा विशसँग उड प्रयोग गर्छौ। यी वक्ताहरूलाई जे हुँदै थियो त्यो चित्त बुझेको थिएन। उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त।
6: What do you wish was different about yourself?
5: तपाईँले आज यो भागमा आफ्ना इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला है।
0: अहिले सुन्नुभयो बोलीचालीलाई सहयोगी हुने गरी अङ्ग्रेजी भाषा सिकाउन बनाइएको बीबीसी दश पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
5: तपाईलाई फेरि स्वागत छ। यो भागमा हामी आफूलाई बिसन्चो भएको कुरा बताउने तरिका सिक्छौं। सुरुमा तीन व्यक्ति आफूलाई बिसन्चो भएको कुरा बताउन के भन्छन् त्यो सुनौ है त। अनि उनीहरूमध्ये कसलाई चाहिँ निको हुन लागेको छ त्यो ख्याल गर्नुहोस् है।
8: I've picked up a cold.
7: I've come down with the flu.
9: I'm just getting over a sore throat.
5: हो, तेस्रो व्यक्तिलाई निको हुन लागेको रहेछ। उनले गेटिङ ओभर भन्ने फ्रेज प्रयोग गरे। यु क्यान गेट ओभर एन इलनेस, यसको अर्थ बिरामी भएपछि निको हुँदैछ भन्ने हो। यो उदाहरणमा चाहिँ घाँटी दुख्ने समस्याबाट, यदि तपाईँ कन्टिन्युस फर्म आई एम गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा घाउचोट लागेपछि निको हुने क्रममा छु। फेरि सुनौ है त। कुनै खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ। यो उदाहरण सुनौ।
8: My father didn't get the job he wanted. He was upset at first, but he's getting over it now.
5: यसको अर्थ यस्तो छ, आफूले चाहेको जागिर नपाएपछि बुवा दुखी हुनुहुन्थ्यो, तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुँदै हुनुहुन्छ। हामीले सुरुमा सुनेका तीनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भयो भनेका थिए। उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कोल्ड भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुघा लागेको जनाउन ती शब्दहरू प्रयोग हुन्छन्। आई ह्याभ अ कोल्ड, आई ह्याड द फ्लू, आई ह्याभ अ कोल्ड, आई ह्याड द फ्लू। केही भिन्नता याद गर्नुभयो? हामीले दुईटा फ्रेज पिकअप र कम डाउन विथ पनि प्रयोग गरेको सुन्यौं। अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले गाँज्यो भन्ने जनाउन कम डाउन विथ भनिन्छ। फेरि सुनौ है त।
8: I've picked up a cold.
7: I've come down with the flu.
5: अब उनीहरूमा कस्तो लक्षण देखिएको छ त्यो सुनौ।
8: I've got a high temperature.
7: I can't stop sneezing and coughing.
5: कसैलाई फिभर अर्थात ज्वरो आउँदा शरीर निकै तातो हुन्छ। अ हाई टेम्परेचर अथवा अ टेम्परेचर, आई ह्याभ अ टेम्परेचर। फेरि एकपटक सुनौ अनि दोहोऱ्याउ।
8: A temperature. I've got a temperature.
5: हामीले सुनेकाहरू लक्षण स्निज अर्थात हाच्यौ र कफ अर्थात खोकी हुन्। फेरि सुनौ।
8: I've got a high temperature.
7: I can't stop sneezing and coughing.
5: आफूलाई चोटपटक लागेका मानिस के भन्छन् अब सुनौ। आफ्नो चोटपटक बारे कुरा गर्दा उनीहरू सबैजनाले प्रेजेन्ट पर्फेक्ट फर्म प्रयोग गरे, ह्याभसँग पास्ट पार्टिसिपल जोडेर। घटना पहिला भएको तर चोटपटक अझै बाँकी भएकाले हामी यो फर्म प्रयोग गर्छौ। हामीले तीनवटा क्रियापद सुन्यौं। आई ब्रोकन माई टो, मेरो खुट्टाको औंला भाँचिएको छ। आई कट माई फिङ्गर, मेरो औंला काटिएको छ। आई स्प्रेन माई एङ्कल, मेरो कुर्कुच्चो मर्किएको छ। अब केही अभ्यास गरौं।
8: I've broken my toe.
7: I've cut my finger.
9: I've sprained my ankle.
5: म रुघाले ग्रस्त छु। तपाईँ यो वाक्य अङ्ग्रेजीमा कसरी भन्नुहुन्छ? Let's check.
8: I've come down with a cold.
5: मेरो खोकी निको हुँदैछ। यो चाहिँ कसरी भन्न सकिएला? Let's check.
8: I'm getting over a cough at the moment.
5: अब अन्तिममा मेरो खुट्टा काटेको छ। यो वाक्य चाहिँ कसरी भन्नुपर्छ? Let's check.
8: I've cut my leg.
5: Well done. आजलाई यति नै। सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनु होला।
0: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepali मा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि सोमबार उपस्थित हुनेछौ। नमस्कार।
10: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
11: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
10: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
11: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
12: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
13: कता हो साइला यस्तो हतार हतारमा
14: कहाँ हुनु नि पासपोर्ट बनाउन जानलाय
13: ल त पनि विदेश जानलाइस कि के हो
14: यहीँ भन्द किन जाएर है पासपोर्ट
13: बटारिया कुरो नगर्नु मस
14: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
13: किन थाहा नहुने हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
14: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
13: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
15: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
16: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
12: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841997913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
17: बाबा बाबा म त आज स्कुल जान्न
18: म पनि स्कुल जान्न मम्मी
19: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
20: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
19: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
21: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
22: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
21: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
22: काठमाडौँ जाने बाटोपट्टि
21: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
22: 9861705544
2: सर सर कम्प्युटर ल्याब जाने आज
3: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
4: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुन्छ रहेछ त
3: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
4: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
4: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628100 9082479417
23: Xiaomi War Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi War Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
24: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
25: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भक्खर पैसा दिएको हैन
2: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ हजुरलाई के थाहा
3: हैन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
1: किन हुनु नि अस्ति भक्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
3: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
2: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
2: हस् बाबा
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
5: सम्पर्क मोबाइल 97140131429
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
7: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
8: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37
9: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
8: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ
9: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
8: सम्पर्क नम्बर 01052267 01052267
10: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
7: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
10: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54
7: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
11: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
12: शाओमी किन्दा उपहार एभ्री डे बम्परमा थाइल्यान्ड होलिडे
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी।

0: नगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267 01052267।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
3: ल, त पनि विदेश जानलाई कि के हो?
4: यहीँ बन्दै किन जाएर है पासपोर्ट
3: बटारिया कुरो नगर्नु मस
4: होइन, तँलाई थाहा छैन कि के हो? धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हो? कि सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: ए आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98 41 97 97 13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल, काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454, 9861705544।
10: सर सर, कम्प्युटर ल्याब जाने आज।
11: अब नेक्स्ट फ्राइडे पक्का होस्।
12: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा?
13: ए सर पनि यही हुनुहुँदो रहेछ त।
11: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भए? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
11: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको
2: श्रेष्ठ कम्प्युटर पसल हिमालय चोक धादिङ
14: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
2: सम्पर्क नम्बर 9860628106 9082479417
15: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267 01052267।
2: रेडियो बिहानी समय संकेत, यति बेला रातको 10 बज्यो।

0: vocês vão orar, Radhe, Radhe.
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11, 98 49 24 31 11।

0: दसैं तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141 68 67 64 9841 68 67 64।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849 18 57 37।
4: सर सर कम्प्युटर ल्याब जाने आज,
5: अब नेक्स्ट फ्राइडे पक्का हो?
6: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
6: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादेलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
3: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
6: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
3: सम्पर्क नम्बर 9860628106, 9082479417।
7: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार बगैंचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
8: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
9: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खतिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
8: छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी 1, गजुरी बजार धादिङ, फोन 010-40-23-29।
10: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 9845-89-394।